पानी घुंडई एक दिन आई पर सरारी से आए पुगे धनी तारी दे मलाई बारी अहिले जान्छु भने थे जसाई माझी अलमलामा थियो र उसाले छोरी पठायो तसाई आरे पर्वत फेर तराईहरू सब नेपाली देखी तलाक भैँसीका चाहिँ मोला मोलिन गए हरम कुमारीहरू छोरी भैसँग बाँच्नु गर्छ।

प्राण हरि लग्यौ छैन तनैमा ज्ञान ध्यान सबै छुट्यो ऋषिर मुनिको छक्कै परे स्वर सुनि बंसी धुनी

अब शिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्। अब यो अहिले पुरानो कुराको कसैले ख्याल राख्दैन क्या हो क्या पुरानो भनिया। हे गौरी सुत हे प्रभु गणपते हे अष्ट सिद्धि पते हे स्वामी गज भगरा हे गुण निदान हे रिद्धि बुद्धि पते हे लम्बोदर हे कदम त बिजुली झैका त लगले खने मेरा दुख सबै फिर नजरती संसार सब देखने हे राधाग्रह का पिताजी एम का हे अंधकार का हरी हे छायापति हे शनिश्वर पिता कोचन हजुर कई सरी हे श्री सूर्य जगत भारी घुमी घुमी सबको विचार गर दिने सारा रोगहरू नाश गराइदिनुहोस् मेरा ऊपर दुख दिने यी पञ्चायनका चरण कमलमा पर्तन गरैमा बसी यिनका दुःख विनाश गरी सुख दिन।

रेयति भानी सज्जन जामुन रीति गरी झिकन स्वर चले ता भक्त दुखा मा पर्दा उतर छिन्नरी प्रभा प्रियसी तो जानी जगत जननी को चरणमा मनैले श्री राखी गुरुपति परिन झर शरणमा स्तुति गरे ने मन भाई अति कर स्वर गरी तमन गरे चिन साई विदिशित नयन भर जलधारी हे दुर्गे सबलाई बर्पणी दिने कोमल स्वरूप की भाई ते तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाई चारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि धारण गर्नुहुने म पर्दा छु शरण मङ्गल दिनुहोस् भनी मजुरका रङ जस्ता ति असल बाला छ करमा अधि खुल्ने निपुर मणि ललित का पाऊ

0: सहित द्रुत सम्पन्न गर्ने व्यवस्था पनि बढ़ीमा सात वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा आयव्ययको अनुमान समावेश हुने विनियोजन विधेयक सहित आर्थिक विधेयक राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। संसदमा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको थियो। पछिल्लो 10 वर्षमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यही अनुरूप राजस्व र खर्च भने बढ़ेको देखिँदैन। महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2072-73 8 खर्ब 19 अर्ब रूपियाँ रहेको मुलुकको बजेटको आकार चालू आर्थिक वर्ष 2082-83 19 खर्ब 64 अर्ब रूपियाँ पुगेको छ। बजेटको आकार विस्तार भए पनि त्यही अनुसार स्रोत भने बढ़ेको नदेखिएको बताइएको छ।
1: यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 बजेट सिलिङ सीमा 18 खर्ब 90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङलाई बढ़ाएर करिब 21.5 खर्ब हाराहारीमा पुर्याएको छ। आगामी बजेट मार्फत सरकारले ठूला पूर्वाधारहरूलाई प्राथमिकता दिएको स्रोतले बताएको छ। प्रतिवेदनले कर्मचारीको तलब न्यूनतम 35,000 र अधिकतम 1,21,000 बनाउन सुझाएको छ। हाल कार्यालय सहायकको तलब करिब 24,000 र मुख्य सचिवको करिब 77,000 रूपियाँ रहेको छ। प्रतिवेदनले सुझाए अनुसार नै तलब बढ़ाउने पक्षमा सरकार देखिएको हो, तर सरकारले व्यापक रूपमा कर्मचारी घटाउने तयारी पनि गरिरहेको छ। कृषि, ऊर्जा, पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा परेको स्रोतहरूले बताएका छन्। सरकारले आगामी बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। स्वैच्छिक कर अनुपालन प्रविधि मन्त्री राजस्व प्रशासन तथा शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व व्यवस्थालाई उद्यम मैत्री बनाइने सरकारको तयारी छ। बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने योजना छ। स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनर्संरचना, 7 दिन सेवा उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार तथा सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने नीति बजेटमा समावेश हुने भएको छ। पूर्वाधार बन्ड, अफसोर, हरित वन, डायस्पोरा पूँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पूँजी परिचालन गर्ने सरकार

0: सरकारको तयारी छ त्यस विषयमा पनि आज सार्वजनिक हुने बजेटले सम्बोधन गर्ने बताइएको छ।
1: देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क सामुदायिक सूचना नेटवर्क सीआईएनले आज 18 वार्षिक उत्सव मनाउँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएन 2066 साल जेठ 15 स्थापना भएको थियो। देशका दूरदराजमा समुदायदेखि केन्द्रसम्म दोहोरो संचार स्थापना गर्ने उद्देश्यले संचालित सीआईएनले देशभरमा रहेका 385 भन्दा धेरै सामुदायिक रेडियोका सहकर्मीहरूसँगको सहकार्यमा विशिष्ट सकारात्मक परिवर्तनका लागि सूचना दिने प्रेरणा जगाउने सामग्री प्रसारण तथा प्रसारण गर्दै आएको छ। सीआईएनको वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै अकुराबका अध्यक्ष अर्जुन गिरीले सम्पूर्ण सामुदायिक रेडियो प्रसारक रेडियो कर्मी सहयोगी दात्री निकाय सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरू श्रोता तथा शुभेच्छुक सबैमा सहयोग र सहकारीका लागि धन्यवाद दिनुभएको छ। सांसद गणेश विश्वकर्माले सीआईएनले गाउँ समाजमा रहेका सूचना केन्द्रसम्म र केन्द्रका सूचना गाउँसम्म पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
2: को स्थापना आजभन्दा 18 वर्ष पहिला अर्थात गणतन्त्र दिवसको दिन भएको थियो। त्यसले जुन उद्देश्यका साथ यसको स्थापना भएको थियो त्यसको उद्देश्य मेरो विचारमा एकदम पूरा भएको छ। देशभरि यो आर्थिक सामाजिक रूपान्तरण राजनीतिक सचेतनाको सशक्तिकरणको माध्यमबाट सीआईएनले खेलेको भूमिकाप्रति म एकदम गौरव गर्न चाहन्छु र यो स्थापना दिवसका सन्दर्भमा र गणतन्त्र दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिँदै सीआईएनको सम्पूर्ण टीमलाई हार्दिक बधाई दिन चाहन्छु।
1: सामुदायिक वन उपभोक्ता महासंघ फ्युकोफनका अध्यक्ष ठाकुर भण्डारीले सीआईएनले संचारको पहुँचमा नरहेका नागरिकलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
3: सीआईएनको 18 वार्षिक उत्सवको अवसरमा प्रगतिको कामना गर्न चाहन्छु र यससँग जोडिएका 300 भन्दा धेरै सामुदायिक रेडियोहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सँगसँगै संचार क्षेत्रकै प्रगतिको कामना गर्न चाहन्छु। सामुदायिक रेडियोहरूले गरेको योगदान अत्यन्तै अतुलनीय छ। सुरुदेखि फेकोफन स्थापनादेखि नै पछाडि जब सामुदायिक रेडियोहरू अगाडि आए हामीले विभिन्न ठाउँमा सामुदायिक रेडियोहरूसँग मिलेर धेरै छलफलहरू बहसहरू अगाडि बढायौं र नबोलिएका आवाजहरू नसुनिएका आवाजहरूलाई सुनाउने काम सामुदायिक रेडियोहरूले गरिरहनु भएको छ। यो अत्यन्तै महत्वपूर्ण छ एउटा पाटो भने। अर्को पाटो अलिकति कर्पोरेट हाउस भन्दा पनि ठूला बिजनेसका कुरा भन्दा पनि समुदायका कुरालाई कसरी अगाडि ल्याउने भन्ने कुरा यो अत्यन्तै महत्वपूर्ण छ। यसका निम्ति जुन प्रयास गर्नुभएको छ यो अत्यन्तै महत्वपूर्ण छ र आउँदा दिनमा अझै यसलाई कसरी जनताको बीचमा पुर्याउन सकिन्छ अझै घर घरमा मान्छेले चाहिँ अरू छोडेर यो सामुदायिक रेडियोहरूका कुरा सुन्दाखेरि साँच्चै जनताका कुरा सुन्न सकिन्छ साँच्चै समुदायका कुरा सुन्न सकिन्छ आदिवासी जनजाति महिला दलित विपन्न पछाडि पारिएका वर्गका कुराहरू सुन्न सकिन्छ धार्मिक हिसाबले प्रथाजनित अभ्यासका हिसाबले सबैका कुराहरू सुन्न सकिन्छ भन्ने दिशातर्फ केन्द्रित गरेर म यो शुभकामना दिन चाहन्छु।
1: स्थानीय मुद्दा जनजीविका विपद विकास सुशासन र सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै सीआईएनले समाचार कार्यक्रम र सूचनामूलक सामग्री प्रसारण गर्दै आएको छ।
4: यसैबीच नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर 19 गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ। तत्कालीन 7 राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा अर्थशास्त्री कूटनीतिज्ञ एवं जेनी अभियन्ता अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्नेमा जोड़ दिँदै आएका छन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता संचालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरूले समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने पनि बताउँदै आएका छन् र

0: यसका लागि सबै मरि मेट्नु पर्नेमा पनि जोड़ दिँदै
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै
2: पानी नै पाउँदैन क्रसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ
3: सामीतिर पर झिक्दाखेरि तपाईँलाई बिग्रिँदैन हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ साहरूले पनि हामीलाई
0: राजदूतका लागि पहिलो पटक आवेदन खुला बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव कांग्रेस संसदीय प्रणालीमै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
6: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
4: छ्वाली पराल र मकैको ढोडबाट बायो ग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ
7: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
5: तपाईँ जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
7: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
5: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
1: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई अहिले देशभरका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा मानव अधिकार आयोगको सिफारिश कसरी हुन्छ कार्यान्वयन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ भने राजदूतका लागि पहिलो पटक आवेदन खुला शीर्षकमा अर्को खबर प्रकाशित छ नेपालको इतिहासमै पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ परराष्ट्र मन्त्रालयले हिजो राजदूत तथा थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेलामा सरकारले यो कदम चालेको हो मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि समेत सार्वजनिक गरेको छ सरकारको योग्यतामा आधारित नियुक्ति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन

0: आवेदन खुला गरेको हो। तर सफल उम्मेद्वारलाई कुन देशमा पठाइने भन्ने टीओआरमा उल्लेख गरेको जनाएको छ। ती प्रावधानले राजदूत, थाई प्रतिनिधि र विशेषदूतको निजी अस्पतालमा आकस्मिक बाहेकमा स्वास्थ्य बीमा स्थगन शीर्षकमा खबर छ भने संविधान संशोधन बहस, नेकपाको प्रस्ताव प्रत्यक्ष कार्यकारी कांग्रेस संसदीय प्रणालीमा शीर्षकमा गंगा विष्टले खबर लेख्नु भएको छ। सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेलामा प्रमुख राजनीतिक दलहरू पनि संविधान संशोधन गर्नु पनि विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस, एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहस पत्र तयार गर्ने कार्यदलको तयारी रहेको छ। त्यस्तै नियमन अभावमा बचत अपचलन गरिँदा सहकारीमा समस्या शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण सामग्रीको मूल्य समायोजन नगरिदिन निजी क्षेत्रका 3 संस्थाको निर्माण सामग्रीको मूल्य समायोजन गरिदिन निजी क्षेत्रका 3 संस्थाको आग्रह शीर्षकको अर्को खबर प्रकाशित छ। निर्माण व्यवसायका मागप्रति निजी क्षेत्रका छाता संगठनको ऐक्यबद्धता छ। निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिले देशमा विकास निर्माणका काम गर्न कठिनाई भइरहेको भन्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मूल्य समायोजन गर्न आग्रह गर्दै आएका हुन्।
1: गोर्खापत्र दैनिकमा वैदेशिक छात्रवृत्ति, जानेर फर्किने विद्यार्थीको छैन तथ्याङ्क शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको यो खबर छापिएको छ। उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग छैन। महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ। उक्त कार्यालयले हालै सार्वजनिक गरेको 63 प्रतिवेदनमा 2071-72 82-82 चिकित्सा शास्त्र, वन विज्ञान, इन्जिनियरिङ, कृषि लगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ। श्रव्य दृश्यमा पनि बयान गराउन सकिने शीर्षकमा अर्को खबर छ। अभियोग पत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत विद्युतीय माध्यम अर्थात भिडियो कन्फरेन्सिङबाट बयान गर्न पाउने नयाँ नजिर सर्वोच्च अदालतले स्थापित गरेको छ। गलत लिखत तयार पारी सरकारी कागजात नसच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालले विशेष अदालतको अल्पमतको राय सदर गरेको हो। विदेशबाट श्रव्य दृश्यमा पनि बयान गराउन सकिने राय विशेषमा तत्कालीन अध्यक्ष टेकनारायण कुँवरले दिनुभएको थियो तर कुँवरको राय अल्पमतमा परेको थियो। तत्कालीन सदस्यद्वय मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाले बहुमतको रायले केसीको माग अस्वीकृत गर्नुभएको थियो। नयाँ पत्रिका दैनिकमा बिचौलिया भट्टसहित 40 भन्दा धेरैलाई मुद्दा चलाउन सीआईबीको सिफारिश भएको बारेमा नवराज मैनालीले लेख्नु भएको खबर छ। हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीको 3.73 अर्ब रूपियाँ दुरूपयोग गरी व्यक्तिगत लाभका लागि शेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिचौलिया दीपक भट्टसहित 40 भन्दा धेरै विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। बीमा कसुरमा 5 वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा चलाउन बुधबार सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा प्रतिवेदन बुझाएको छ। चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल सञ्चालन गरिएको बारेमा विराटनगरबार गणेश लम्सालले लेख्नुभएको खबर छ। चियाको स्वाद गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र टी टेस्टिङ एण्ड प्रमोशन सेन्टर बनाउन राज्यले 18 करोड़मा भव्य भवन बनायो तर चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लीजमा लगाइएको भवन सहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल सञ्चालन गरेको उल्लेख गरिएको छ। राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर छ भने मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि अर्को खबर बागमतीमा 9 महिनामा 83 किलोमिटर सड़क कालोपत्रे भएको बारेमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा आज बजेट भाषण आयोगको सीमा नाग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको छ भने 73 सगरमाथा दिवस साहसीहरूको अविस्मरणीय गौरव गाथा शीर्षकमा यो खबर शिवप्रसाद ढुंगानाले ओखलढुंगाबाट लेख्नु भएको छ। प्रत्यक्ष निर्वाचनमा पनि महिलाका लागि अनिवार्य कोटा तोकौं शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्व प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका हुन्। आर्थिक कारोबार दैनिकमा भने युद्धका कारण मूल्य वृद्धि हुँदा 10 अर्ब नोक्सानी निर्माण व्यवसाय शीर्षकमा खबर छ। जीवन बस्नेतले लेख्नु भएको हो। मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्रै 10 अर्ब रूपियाँको नोक्सानी भएको नेपाल निर्माण व्यवसाय महासंघले बताएको छ। छिमेकी मुलुक भारतले समेत इन्धन लगायतका निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको छ। नेपाली निर्माण व्यवसायहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिँदा देशभर संचालित सबै प्रकारका आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने अत्यन्त गम्भीर संकटपूर्ण विषय परिस्थिति सृजना भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी हुने सम्झौता थप अन्यलमा परेको छ। सम्झौता अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेकाले लम्बिएको बताइएको हो। बीबीसीसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भान्सले सो कुरा बताउनु भएको हो। बीबीसीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा हस्ताक्षर गर्न हतार नभएको बताउनु भएको थियो। सम्झौता अन्तर्गत 60 दिनसम्म युद्ध विराम लम्ब्याउने तथा इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने पनि प्रस्ताव गरिएको छ। इजरायलले दक्षिण लेबनानमा आक्रमण तीव्र बनाएको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको छ भने 58 जना घाइते भएका छन्। आक्रमणसँगै इजरायलले दक्षिण क्षेत्रका बासिन्दालाई ठूलो मात्रामा विस्थापित गर्ने आदेश समेत दिएको छ। लेबनानको सरकारी संस्थाले हिजो बिहान सैदन र टायरलाई जोड्ने अदलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका 6 जनामाथि ड्रोन आक्रमण गरेको समेत उल्लेख गरिएको छ। र संयुक्त राष्ट्रसंघले आगामी 5 वर्ष विश्वका लागि थप तातो थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्ड कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 2030 विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको समेत जनाएको हो।
1: साझा खबरमा अब खेल खबर। नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसी छनौटो प्रतियोगिता अन्तर्गत रोड टू एएफसी सीजन 5 को सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। रोड टू यूएफसी अन्तर्गत बिहिबार हिजो भएको क्वार्टर फाइनलमा रविन्द्रले मकाउको ग्यालेक्सी एरेनामा फिलिपिन्सका किम्बर्ट अली जोनलाई दोस्रो राउण्डमा हराउँदै अन्तिम 4 स्थान पक्का गर्नुभयो। नेपालको ए टोलीले 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको टीम स्पर्धामा स्वर्ण पदक हात पारेको छ। साविक विजेता सद्भाव आचार्य र राहुल विश्वकर्माको जोडीले 13 अण्डर 275 को उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेसाई एकाडेमीलाई 19 स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेको हो। यसैबीच घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो बिहिबार इरानले घरेलु टोली नेपालमाथि 3-0 जीत निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। र नेपालको राष्ट्रिय महिला क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। नेपालले मलेसियाको बायोमास मैदानमा बिहिबार भएको समूह बी को खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै अन्तिम 4मा स्थान पक्का गरेको हो। नेपाल र इण्डोनेसिया बीच 7 वर्षपछि अन्तर्राष्ट्रिय टी20 आई खेल भएको हो।
0: जताभावी चलाइएका क्रसरले पानीको स्रोत सुकेको किसानको गुनासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम घमनेक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: साझा खबरमा अब जथाभावीको उत्खननले उब्जाएको समस्या सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसान वर्षौंदेखि सिंचाईको समस्या झेल्न पुगेका छन् खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिट्टी र बालुवा निकालिँदा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलोमा पानी नचढेपछि किसानको कृषि प्रणाली नै संकटमा परेको छ
4: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन् इन्द्रावतीको भीमटार भोरसिपा न्यौपानेटार बिस्तेउटार काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार बाउनेपाटी फटकशिला फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान गहुँ तोरी मसुरो आलु र मकै खेती गर्दै आएका छन् तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार
5: पहिला यही कुरोको मुहान पनि थियो अहिले मुहानै छैन
4: फाँटको मध्यभागसम्म पुग्ने धुलो बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार
5: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त अब रात दिन पानी लाउनु पाउँथ्यो अहिले त यो पानी नै पाउँदैन कसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ
6: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि हामीले
4: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन् उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन् बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ
7: अब हामी अनुगमन गरे अब एक दुईवटा मापदण्ड मिलाए पनि छैनन् 6 सुझाव दिएका छु कोहीले 4 उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ
4: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन् जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा
8: पालिकाहरूमा भएका क्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ र स्थानीय तहले नेतृत्व चाहिँ मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कानुन जितेर मापदण्ड विपरीत गरेर त्यसलाई रोक्ने लगायतको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएकोले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ
4: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो रातिको समयमा समेत उत्खनन हुने नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ दीपक खत्री CIN रेडियो सिन्धु सिन्धुपाल्चोक
1: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 लगानी स्वीकृत राजदूतका लागि पहिलो पटक आवेदन खुला
1: बिचौलिया भट्ट सहित 40 बढ़ीलाई मुद्दा चलाउन CIB को सिफारिश संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव कांग्रेस संसदीय प्रणालीमै मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग
0: जथाभावी चलाएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर चिया अनुसन्धान खोल्न बनाइएको 18 करोड़ सरकारी भवनमा निजी होटल
1: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र आगामी 5 वर्ष विश्वमा थप तातो बढ्ने राष्ट्रसंघको भनाई
0: र काब महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो नेपाली महिला क्रिकेट टोली विश्व एसियन छनौटको सेमी फाइनलमा नेपाल ए लाई गल्फ उपाधि
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा मानव अधिकार आयोगको प्रतिवेदन जेएनजी आन्दोलनको बेलामा के कस्तो घटना भएको थियो र कसको संलग्नता थियो भन्ने विषयमा प्रतिवेदनमा उल्लेख गरिएको छ यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय जस्तो देखाइएको छ र कार्यालयको ठिक अगाडिपट्टि दुईजना नेता जस्ता देखिने व्यक्ति छन् एकजनाको हातमा पत्रिका छ रासोपाका 17 सांसदलाई कार्यवाही गर्न सिफारिस लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति औंला ठड्याएर केही भन्दैछन् माथि यस्तो लेखिएको छ ए यता पनि हाम्रै बहुमत
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका
3: सामुदायिक पहुँचका लागि संचार
9: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोतामित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोतामित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलु 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलु .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मिठा मिठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौं। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने चाहना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौं। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सद्बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम 92.7 MHz म बद्य प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल अधिक ज्येष्ठ शुक्ल पक्ष सन् 2026 मे 29 तारीख ज्येष्ठ 15 गते शुक्रबार, त्रयोदशी तिथि उत्तरायण, ग्रीष्म ऋतौ रौद्र नाम सम्बत सर, स्वाति नक्षत्र गजयोग तुला राशि पश्चिममा श्वेत चन्द्रमा छ। सायद गर्दा लाभ हुने आजका जोगिनी दक्षिणमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पाउने। आजका दिन 34 घडी 13 पलका छन्। उदय 5 बजेर 11 मिनटमा, अस्त 18 बजेर 52 मिनटमा हुन्छ। अब कार्यक्रम सुरु गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि होने मित्र आज तपाई को समय सामान्य तपाई को मन में अलिकति कई डर आउँछ कि जस्तो त्यस्तो पनि छ मन में चिंता होने पनि सक्छ तपाई का शत्रुहरु देखि अलिकति कई उल्टो पल्टो नहीं होने वाला बोलता खेल में अलि होश राखे बोलने वाला सब कुछ विचार पुर्याएर काम करते लैजान राम्रो हुन्छ कन्या राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईलाई भोग्य पदार्थ प्राप्ति हुन्छ खाने चीजहरु पाउन सकिने त्यस्तो छ आर्थिक मा खलबलहरु नगर्नु होला बडो सावधानी अपनाउनु होला यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ तुला राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईलाई केही काम मिल्न सक्ने सम्भावना छ सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ विदेशी कारोबार अलिकति फाक्टाएर जाने सम्भावना देखिएको छ वृश्चिक राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ पढाई लेखाईको काममा समय निकै जान सक्छ विदेशी यात्राको सम्भावना पनि छ विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ धनु राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ आफूले गरेको काममा पदोन्नति बढ्ने छ आफ्ना ठाउँबाट केही अलिकति पर जानु पर्ने सम्भावना देखिएको छ थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ मकर राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईका साना ठूला केही अप्ठ्यारा काम कुराहरु केही आउन सक्छ यातायातको साधनहरु पनि सुविधा हुने जोग परेको छ कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ कुम्भ राशि हुने मित्रहरु आज तपाईको समय राम्रो छ तपाईले आफ्नो स्वास्थ्य तर्फ होस गर्नुस् धार्मिक काम हुने समय पनि छ तपाईको परोपकारको काममा समय अलिकति जान्छ त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ मीन राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईको राम्रै ठाउँको यात्रा हुनेछ तपाईका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ राशिफलले तपाईलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला श्रोता हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीपुर चरी ज्ञान दोलखा भोलि बिहान पुनः तपाईको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु नमस्कार शुभ दिन
0: भर्खर तपाईले पण्डित पतिप्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दै
4: ए मई टोटल छ कि

0: 15 हुँदै ब्रिटिश पात्र अनुसार लो वर्ग जगको साथमा उपस्थित भइसकेको छु। म निरा जिल्लामा पाखरिन।
1: आज विक्रम सम्वत 2083 जेठ 15 गते शुक्रबार मे 29 तारिक बुद्धिस्ट पात्र अनुसार आज तवसी बच्चुसुम 13 गते भेडानीमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्तो छ। आज नयाँ जन्मेको बच्चाको नवरन गरी नाम राख्नु हुँदैन, यति याद गर्नु होला, एकदम सायद हेरेर गर्नु होला, अन्जनमा नगर्नु होला। तपाईँहरूले विभिन्न खालको हामीलाई छिटो चाहिन्छ भनेर त्यसरी आतुरी नगर्नु होला। छेवर गरी केस कारण दिन राम्रो छ। आजको ठेजर सालुङ छ, छिटै परेको छ। आजको भुम्तोङ दक्षिण परेको छ र आज अग्निदेव त जुरेको छ र आज बौद्ध धर्म महायानले राख्ने दर्जी लुङदार राख्नु हुँदैन बाध्य परेको छ।
0: गाईपुरको मित्रलाई राम्रो देखिएको छ, आज राम्रै हुनेछ। काँक्रो बाघगुरुको मित्रलाई चाहिँ सिधा देखिएको छ, घर घरमा थाकाटुको हुन सक्छ, चोट पर्न सक्छ, होसियार गर्न राम्रै हुनेछ। हेलो बिरालापुरको मित्रलाई चाहिँ सिसा देखिएको छ, घर घरमा थाकाटुको हुन सक्छ, चोट पर्न सक्छ, होसियार गर्न राम्रै हुनेछ। ढुक्लो गडुलपुरको मित्रलाई राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ढुल्लो नागपुरको मित्रलाई सोक्सा देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ।
1: कालो घोडा वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गर्ने पुण्य प्राप्त हुन्छ, थोरै धर्म गरी धेरै लाभ हुनेछ। पाप अलिकति मैले चिताए मात्रै भने पनि पाप तपाईँलाई धेरै लाग्नेछ, यो चाहिँ विचार गर्नु होला। लुग्लो भेडा वर्गको मित्रलाई आज लासा भएकोले टाढयात्रा आदि कारोबार व्यापार व्यवसायहरू फैलिएर जानेछ। टेलो भाँडा वर्गको मित्रलाई आज लासा भएकोले यहाँले गरिराख्नु भएको कामहरू कुनै त्यस्तो विघ्न बाधा नहुने देखेको छ। झ्यालो चरा वर्गको मित्रलाई आज खास छ, तपाईँले पनि गरिराख्नु भएको कामहरू एकदम सफलता प्राप्त हुनेछ। किलो कुकुर वर्गको मित्रलाई आज मध्यम खालको दिन, तपाईँले गरेको कामहरू राम्रै र आर्थिक राम्रै हुनेछ, गरेको काम सिद्ध भएर आय आर्जन राम्रो हुनेछ। फाग्लो भन्दा वर्गको मित्रलाई आज मध्यम खालको दिन भएकोले यहाँले गर्नुपर्ने कामहरू गरेको कामहरू राम्रै सफल प्राप्त हुने देखेको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
2: श्रोताबिन, लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो, लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछौ।
3: आज शुक्रबार, सदाझैं रेडियो शुभारम्भ बिहान 5 बजे भइसकेको छ। 5 बजेदेखि 5:15 रेडियो शुभारम्भ श्रवण गरिसक्नुभयो। 5:15 देखि 5:30 स्तुति पुराण कथा श्रवण गरिसक्नु भएको छ। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सीआईएनबाट साझा खबर सुनिसक्नुभयो। अहिले 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। सात बजेदेखि 7:30 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म मानव धर्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11:00 सम्म पप गीत, 11:00 देखि 12 हिन्दी गीत, 12:00 देखि 1 लोक दोहरी गीतहरू, 1:00 देखि 2 बजेसम्म चलचित्रका गीत, 2:00 देखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोक दोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजेदेखि 4:15 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू, 5 देखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30 सम्म रेडियो सैलुङको आफ्नै उत्पादन सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7 बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ। 7 बजेदेखि 7:30 सम्म गौरी शंकर दर्पण रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म गीती कथा सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 10 बजे आजको सम्पूर्ण सेवा बन्द रहनेछ।
2: श्रोताबिन, तपाईँले भर्खरै रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक सुनिसक्नु भएको छ। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोकभजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोकभजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

Lano Daino.

0: 亲阿爷把唱的那一个。
1: दुलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले असी कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साँट्ने, मन बहलाउने र भावना साँट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोप भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुहुन्छ।

0: पुरानो भयो
1: मौलिक श्लोक जुन बेला रातभरि जाँतो पिल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आजभोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू विस्तारै विस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याफोल्ला टसिदेले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 61।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। आज 19 औं गणतन्त्र दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइँदै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। संघीय सरकारको बजेटमा आज 21 अरब आसपासको बजेट ल्याउने तयारी। कर संरचनामा व्यापक फेरबदल। परम्परागत स्रोतको विकल्पमा वैकल्पिक वित्त परिचालन गरेर खर्च व्यवस्थापन गरिने। र दोलखाको भ्रमेश्वर नगरपालिकाभित्र संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबार बन्द गर्न भ्रमेश्वर नगरपालिकाको निर्देशन।
1: भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: सुन मुनि, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ। साथै सैनिक मंच टुडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ। त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा टोप पड्काएको छ। सैनिक मञ्चमा बिहान 8 बजेदेखि शुरू हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेको थियो, तर यस वर्ष प्रधानमन्त्री बालेनले सम्बोधन नगर्नुहुने भएको छ। उहाँले गणतन्त्रकी प्रत्येक राष्ट्रपति भएकाले राष्ट्रपति लाई नै सम्बोधन गर्न अनुरोध गरेर पत्र शीतल निवासमा पठाइसक्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आफ्नो क्षेत्रबाट योगदान पुर्याउन राजनैतिक दल, नागरिक समाज तथा सम्बन्धित सबैमा आह्वान गर्नुभएको छ। 19 औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई ध्यानमा राखी दिगो, फराकिलो र समन्वयिक आर्थिक वृद्धि हासिल होस् भन्ने कामना समेत व्यक्त गर्नुभएको छ। उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले 21 खरब आसपासको अंकमा रहने गरी आर्थिक वर्ष 2083-84 को बजेट ल्याउने तयारी गर्नुभएको छ। गत फागुनमा सम्पन्न निर्वाचनबाट झण्डै 2/3 जनमत पाएको रासोपा सरकारका अर्थमन्त्रीले आफ्नो पहिलो बजेट शुक्रबार संघीय संसदमा पेश गर्दै हुनुहुन्छ। संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री मुवागले शुक्रबार जेठ 15 गतेको अपराह्न 4 बजेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सांसदहरूको कार्यक्रम

0: उनको माग उच्च रहेकाले अनिवार्य दायित्वसँगै सिलिङ भन्दा करिब 2 खरब बढ़ाएर बजेट ल्याउन खोजिएको मन्त्रालयले जनाएको छ। अर्थमन्त्रीले सुधार लगानी आकर्षण तथा प्रवर्धन पूर्वाधार विकास डिजिटल प्रविधि रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै विस्तारित बजेट ल्याउनु हुने भएको हो। राष्ट्रिय स्रोत अनुमान समितिले 15 फागुनमा सरकारलाई आर्थिक वर्षका लागि करिब 18 खरब 90 अरब 44 करोड़ रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7 खरब 55 अरब 24 करोड़ र वित्त हस्तान्तरणतर्फ 4 खरब 19 अरब 15 करोड़को सीमा दिएको थियो। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालले दिँदै आएको स्वास्थ्य बीमा सेवा स्थगित गरेपछि लाखौं बिरामी प्रभावित हुन भएको छ। साथै निजी मेडिकल तथा अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत काम गर्ने 2200 जनाको रोजगारी गुमेको छ। विराट मेडिकल कलेजमा उपचारको लागि दैनिक 30-35% स्वास्थ्य बीमाको उपचार गर्ने बिरामी आउने गर्नुहुन्थ्यो। ती बिरामीको व्यवस्थापनको लागि अस्पतालले 110 जना छुट्टै कर्मचारी राखेको थियो। स्वास्थ्य बीमा बन्द हुने भए पछि उहाँहरूको रोजगारी गुमेको छ। सरकारले 19 वटा निजी मेडिकल कलेज र अन्य अस्पताल गरी 36 वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा स्थगित गरेको हो। दोलखाका कृषकले यस पटक पनि रासायनिक मलको चरम अभाव झेल्नु पर्ने गुनासो गर्नु भएको छ। जिल्लामा हाल रासायनिक मलको अभाव भएको कृषकहरूको भनाइरहेको छ। मकै धान कोदो को बिउ राख्नको लागि रासायनिक मल आवश्यक भए पनि बजारमा मल नपाएको दोलखाका कृषकहरूले गुनासो गर्नु भएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही कृषकहरूलाई रासायनिक मल सहजै पाउन सक्नु भएको छ त भनेर सोधेका छौं।
1: दिलबहादुर श्रेष्ठ, यो रासायनिक मलको चाहिँ एकदमै अभाव छ हामीसँग। अब अहिले हाम्रो कृषि सामग्री हामीले 2 ठाउँबाट मल ल्याएर वितरण कृषकहरूलाई वितरण गर्ने गरेको थियो, त्यो चाहिँ कृषि सामग्री पनि र साल ट्रेनिङबाट। साल ट्रेनिङले पनि अहिले पर्याप्त माल मल मात्रै नदिइरहेको अवस्था र कृषि सामग्री संस्थानले मलै दिन नसकेको अवस्था छ।
2: मेरो नाम निर्मला चावला राई हो। धान रोप्ने बेला भयो, धानको बिउ राख्ने बेला भयो, बिउ चाहिँ पाइयो, मल चाहिँ पाइएको छैन, मल चाहिँ सरकारले दिएको छैन, मल ल्याएकै छैन। युरिया मल, कम्पोस्ट मल चाहिएको थियो, मलै पाइएको छैन। मल नहाले उत्पादन हुँदैन, जस्तो रोपो त्यस्तै हुन्छ, मल नहालिकन।
3: कमला हो, मुङ्राती। मल हालौँ भनेर भनेको, अहिले ल्याएको मल बाँडेका छैनन्। 5 किला दरले दिने भन्छन्। कोदोलाई चाहियो, धानलाई, मकैलाई चाहिन्छ। अब खोइ अब दिने कुरा गर्दैनन्, अब कहिले दिने हुन्।
4: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
4: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-0020 र गणेश बुढाथोकी 9869-0019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको भीमेश्वर नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू अबदेखि आइतबार पनि बन्द हुने भएका छन्। नगरपालिकाले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनको लागि सबै विद्यालयलाई निर्देशन जारी गरेपछि नगर क्षेत्रका विद्यालयहरूमा नयाँ व्यवस्था लागू हुने भएको हो। भीमेश्वर नगरपालिकाको शिक्षा शाखाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयलाई परिपत्र जारी गर्दै प्रत्येक शनिबार र आइतबार सार्वजनिक विदा अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो। यसअघि नगरपालिकाभित्रका सञ्चालित यी संस्थागत विद्यालयहरू आइतबार पनि सञ्चालन हुँदै आएका थिए। दोलखाको कालिचो गाउँपालिकाले सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। गाउँपालिकाले पालिकाभित्रका घरपालुवा तथा सामुदायिक कुकुर तथा बिरालोको ढुकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य जोखिमहरूको न्यूनीकरण गर्नको लागि सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन गर्न लागि कालिचो गाउँपालिकाले जनाएको छ। पालिकाले जेठ 16, 17 र 18 गते गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जनाएको छ। सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप लगाउन ल्याउनको लागि पालिकाले स्थानीयलाई अनुरोध गरेको छ। दीपज्योति समाज सुधार संस्था कालिचो गाउँपालिका वडा नम्बर 9 को आयोजनामा कालिचो गाउँपालिका वडा नम्बर 9 सुन्दरवतीमा अन्तर्क्रिया कार्यक्रम सहित अक्षयकोष घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ। श्रम मार्फत बिहान भवन वरिपरि सफाई सहित तुलसी माया शिवकोटीको नामबाट विद्यालयका विद्यार्थीलाई अध्ययनमा आर्थिक सहयोग गर्ने उद्देश्यले 1,20,000 रूपियाँको तुलसी माया अक्षय कोष घोषणा गरिएको छ। दाताको तर्फबाट चण्डी देवी प्राविमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी समेत प्रदान गरिएको छ। सुन्दरवतीको एकीकृत विकाससँग सम्बन्धित भएर उपलब्ध सदस्यहरूका बीचमा कृषि पशुपालन तथा वनसँग सम्बन्धित कृषि योजना स्थानीय सरकारसँगको समन्वय प्राविधिक सेवा उपलब्धता सहित वडाको प्रोफाइल निर्माण लगायतका विषयमा अन्तर्क्रिया कार्यक्रम समेत गरिएको थियो। संस्थाका अध्यक्ष केशा प्रसादको अध्यक्षतामा भएको कार्यक्रममा अक्षय कोष दाता तुलसी माया शिवकोटीलाई दोसला सहित सम्मान गर्दै अक्षय कोष संरक्षक नेत्र प्रसाद शिवकोटी संस्थापक सचिव नारायण प्रसाद सेडाई सामुदायिक वन उपभोक्ता महासंघका वेदचन्द्र उप्रेती संस्थाका सचिव प्रमोद प्रसाद ओली लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी भेमेश्वर नगर समितिको सभापतिमा श्यामकृष्ण कास्त चयन हुनु भएको छ। अस्ति सम्पन्न नगर अधिवेशनले कास्तको नेतृत्वमा 11 सदस्यीय नयाँ समिति सर्वसहमत रूपमा चयन गरेको हो। समितिको उपसभापतिमा विष्णु कुमार श्रेष्ठ, सचिवमा सुमन थापा, सहसचिवमा सहदेव कार्की, कोषाध्यक्षमा अस्मिता शिवकोटी चयन हुनु भएको छ। त्यसै गरी सदस्यहरूमा जानकी सापकोटा, महेन्द्र नेपाली, कमल बहादुर विश्राष्ट, विष्णु कुमार भोजेल, रामजी शिवकोटी, कृष्ण ओम थापा र रामबहादुर खड्की चयन हुनु भएको हो। 8 महिना अघि बाढ़ीले क्षति पुर्याएको बेपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढ़ेको छ। पूर्वाधार विकासका सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत माएदा तोरूले 2 दिन अघि शिलान्यास गर्नुभएको सड़क पुनर्निर्माणको कामले गति लिएको हो। गत वर्षको बाढ़ी पहिरोले बेपी राजमार्ग करिब 30 किलोमिटर सड़क खण्ड क्षति पुर्याएको थियो। राजमार्ग अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नति सहित पुनर्निर्माण गरिँदैछ। जापान सरकारको 2.80 करोड़ येन अनुदान सहयोगमा पिप्ले बर्खे खोला खण्डको 3.2 किलोमिटर सड़क सिमिजु कर्पोरेशन निर्माण गर्ने सहमति भएको छ। त्यस्तै नेपाल सरकारको लगानीमा अन्य 3 खण्डको लागि 8.50 करोड़ रूपियाँको स्रोत सुनिश्चित भइसकेको बताइएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङसहित हुरी चल्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहेको छ भने तराईको भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, कण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। कि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित अन्य हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा मध्य प्रदेश सहितका कोशी र बागमती प्रदेशका तराईका भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात समेत हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। आज 19 गणतन्त्र दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइँदै लोकतान्त्रिक गणतन्त्र संसारका एक उत्कृष्ट राजनीतिक व्यवस्था रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। संघीय सरकारको बजेट आज 21 अरब आसपासको बजेट ल्याउने तयारी, कर संरचनामा व्यापक फेरबदल, परम्परागत स्रोतको विकल्पमा वैकल्पिक वित्त परिचालन गरेर खर्च व्यवस्थापन गरिने, र तोलाखाको भीमेश्वर नगरपालिकाभित्र संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबार बन्द गर्न भीमेश्वर नगरपालिकाको निर्देश। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखासका सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: अनुरोधक दीप जनपन कार्यालय दोलखा।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानीमेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
3: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: अविनाश, तिमी किन निराश छौ त?
3: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
2: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौटा दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर आवा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9808-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सार्वजनिक सुनवाई कार्यक्रम सम्बन्धी सूचना। बागमती प्रदेश दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 पाटी खोलामा छोरल्पा अस्पताल प्रालीद्वारा सञ्चालित 100 शैयाको छोरल्पा जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदनमाथि निम्न मिति, समय र स्थानमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा यस आयोजना क्षेत्रका स्थानीय बुद्धिजीवी, भद्र भलाद्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति 2083 साल जेठ 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान छोरल्पा जनरल अस्पतालको प्राङ्गण, आयोजक छोरल्पा जनरल अस्पताल प्राली।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस ऋषिकेश, बद्रीनाथ गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 09, 98 41 87 09, सादो बाटो चरीकोट दोलाखा।

0: यो रेडियो सैरुङको समय सूचक हो।
1: यति बेला बिहानको 8 बजेको छ।

समेत अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल जेठ महिनाको 15 गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाहरूले समुन्नत समाज निर्माण गरौं। आज गणतन्त्र दिवस टुडी खेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने, संघीय सरकारको बजेट आज 21 खरब आसपासको बजेट ल्याउने तयारी, न्यूनचापीय प्रभाव मौसम बदले सतर्कता अपनाउन आग्रह, निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द, दैनिक 30,000 बिरामी प्रभावित लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। समुन्नत समाज निर्माण गरौं। राष्ट्रपति रामचन्द्र पौडेलले सभ्य सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आफ्नो क्षेत्रबाट योगदान पुर्याउन राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबैमा आह्वान गर्नुभएको छ। 19 औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रहित र स्वाभिमानलाई ध्यानमा राखी दिगो, फराकिलो र समान न्यायिक आर्थिक वृद्धि हासिल होस् भन्ने कामना समेत गर्नुभएको छ। उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धिको कामना समेत गर्नुभएको हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको आवश्यकता भएको उहाँले बताउनु भएको हो। उहाँले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउनु भएको हो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। आज गणतन्त्र दिवस टुँडी खेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने, आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ। साथै सैनिक मञ्च टुँडी खेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ। त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ। सैनिक मञ्चले बिहान 8 बजेदेखि शुरू हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। सो समारोह राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ। अघिल्ला वर्ष अनुभव राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्नुहुने भएको छ। गणतन्त्रका प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर पत्र शीतल निवासमा पठाइसकिएको छ। प्रधानमन्त्रीको सचिवालयले सैनिक मञ्च टुँडी खेलसम्मको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ। 2061 माघ 19 गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र द्वन्द्वरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्रको स्थापनाको लागि 12 बुँदे समझदारी भएको थियो। 2062 मंगिर 12 गते समझदारीका माध्यमबाट 3 ध्रुवमा विभाजन भएका राजनैतिक शक्ति 2 ध्रुवमा आएपछि आन्दोलनले गति लिएको थियो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। संघीय सरकारको बजेट आज 21 खरब आसपासको बजेट ल्याउने तयारी। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 21 खरब आसपासको अंकमा रहने गरी आगामी आर्थिक वर्ष 2083-84 को बजेट ल्याउने तयारी गर्नुभएको छ। गत फागुनमा सम्पन्न निर्वाचनबाट झण्डै 2/3 जनमत पाएको रासोपा सरकारका अर्थमन्त्रीले आफ्नो पहिलो बजेट शुक्रबार संघीय संसदमा पेश गर्दै हुनुहुन्छ। संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री वाग्लेले शुक्रबार जेठ 15 गते अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सांसदहरूको कार्यक्रमको माग उच्च रहेकाले अनिवार्य दायित्वसँगै सिलिङ भन्दा करिब 2 खरब बढ़ाएर बजेट ल्याउन खोजिएको मन्त्रालयले जनाएको छ। अर्थमन्त्रीले सुधार, लगानी, आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा दिँदै विस्तारकारी बजेट ल्याउन लाग्नु भएको हो। राष्ट्रिय स्रोत अनुमान समितिले गत 15 फागुनमा सरकारलाई आगामी आर्थिक वर्षको लागि करिब 18

अरब 90 अरब 44 करोड़को बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7 खरब 55 अरब 24 करोड़ र वित्त हस्तान्तरणतर्फ 4 खरब 19 अरब 15 करोड़को सेवा दिएको थियो। त्यस्तै पुँजीगततर्फ 3 खरब 67 अरब 10 करोड़ र ऋणको समब्याज भुक्तानीतर्फ 3 अरब खरब 48 अरब 95 करोड़ सिलिङ तय भएको थियो। यद्यपि सांसदहरूले कार्यक्रम माग गरेपछि आकार बढ़ाउनु परेको मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो। बजेटलाई अन्तिम रूप दिइसकेपछि स्रोत समितिको अन्तिम बैठक शुक्रबार बिहान डाक्ने तयारी छ। त्यसपछि मध्यकालीन खर्च संरचना, वार्षिक विकास कार्यक्रम सँगै आगामी आर्थिक वर्षको बजेट समेत पारित गर्ने कार्यक्रम रहेको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द, दैनिक 30,000 बिरामी प्रभावित। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालले दिँदै आएको स्वास्थ्य बीमा सेवा स्थगित गरेपछि लाखौं बिरामी प्रभावित भएका छन्। साथै निजी मेडिकल तथा आसपासमा स्वास्थ्य बीमा अन्तर्गत काम गर्ने 2,200 जनाको रोजगारी गुमेको छ। विराट मेडिकल कलेजमा उपचारका लागि दैनिक 30-35% स्वास्थ्य बीमाका बिरामी आउने गरेका छन्। ती बिरामीको व्यवस्थापनको लागि अस्पतालले 110 जना छुट्टै कर्मचारी राखेको थियो। स्वास्थ्य बीमा बन्द हुने भएपछि उनीहरूको रोजगारी गुमेको छ। सरकारले 19 वटा निजी मेडिकल कलेज र अन्य अस्पताल गरी 36 वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा स्थगित गरेको थियो। ती अस्पतालमा 2,200 कर्मचारी कार्यरत थिए। स्वास्थ्य बीमाबाट हुने उपचारको 40% बिरामी निजी स्वास्थ्य संस्थाबाट उपचार गराउँथे। उनीहरूले निजीमा उपचार गराए बापत 20% उपचार बीमा बाहेकका खर्च हुनुपर्थ्यो। विराट मेडिकल कलेजमा बिहिबार मात्र विभिन्न रोगको शल्यक्रिया गर्ने 54 जना बिरामी भर्ना हुन आउनु भएको थियो। उहाँहरूलाई बीमा कार्यक्रम बन्द भएको सूचना अस्पताल प्रशासनले जानकारी गराएपछि कोहीले विरोध गरेका थिए भने कोही बिरामी सरकारले पूर्व जानकारी बिना बन्द गरेकोमा आक्रोशित हुनु भएको थियो। स्वास्थ्य बीमा बोर्डमा दैनिक 70,000 बिरामीको दावी आउने गर्दछ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। न्यूनचापीय प्रभाव मौसम बदले सतर्कता अपनाउन महाशाखाको आग्रह। हाल देशभर पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभागको नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरी चल्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित अन्य हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा मध्य प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। देशका केही तराई तथा पहाड़ी क्षेत्रमा हुरीको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। यो खबर आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको भेमेश्वर नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू अबदेखि आइतबार पनि बन्द हुने भएका छन्। नगरपालिकाले हप्तामा 2 दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनको लागि सबै विद्यालयहरूलाई निर्देशन जारी गरेपछि नगर क्षेत्रका विद्यालयहरूमा नयाँ व्यवस्था लागू हुने भएको हो। भेमेश्वर नगरपालिकाको शिक्षा शाखाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरूलाई परिपत्र जारी गर्दै प्रत्येक शनिबार र आइतबार सार्वजनिक विदा अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो। दोलखाको कालिङ्सो गाउँपालिकाले सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन गरे भएको छ। गाउँपालिकाले पालिकाभित्रका घरपालुवा तथा सामुदायिक कुकुर तथा बिरालोको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य जोखिमहरूको न्यूनीकरण गर्नको लागि सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन गर्न लागि कालिङ्सो गाउँपालिकाले जनाएको छ। पालिकाले जेठ 16, 17 र 18 गते कालिङ्सो गाउँपालिकोडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
दीपज्योति समाज सुधार संस्था कालिङचोक गाउँपालिका नम्बर 9 को आयोजनामा कालिङचोकको सुन्दरवतीमा अन्तर्क्रिया कार्यक्रम सहित अक्षय कोषको घोषणा गरिएको छ। तुलसी शिवकुटीको नामबाट विद्यालयका विद्यार्थीहरूलाई अध्ययनमा आर्थिक सहयोग गर्ने उद्देश्यले 1,20,000 रूपियाँको तुलसी माया अक्षय कोष स्थापना घोषणा गरिएको हो। दाताको तर्फबाट चण्डी देवी प्राविमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी समेत प्रदान गरिएको छ। सुन्दरावतीको एकीकृत विकाससँग सम्बन्धित भएर उपलब्ध सदस्यहरूको मेजमा कृषि पशुपालन तथा वनसँग सम्बन्धित कृषि योजना स्थानीय सरकारसँगको समन्वय प्राविधिक सेवा उपलब्धता सहित वडाको प्रोफाइल निर्माण लगायतका विषयमा अन्तर्क्रिया समेत गरिएको थियो। आठ महिना अघि बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढ़ाइएको छ। पूर्वाधार विकास सचिव गोपाल प्रसाद सिगदेलले र नेपालका लागि जापानका राजदूत माएदा तोरूले 2 दिन अघि शिलान्यास गर्नुभएको सड़क पुनर्निर्माणको कामले गति लिएको हो। गत वर्षको बाढ़ीले बीपी राजमार्गको करिब 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग निगम जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तर उन्नति सहित निर्माण गरिँदैछ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याफोल लाटासी दिले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागादाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागादाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा सन्तोला खा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267161।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635318 9861635318।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

रमनाय मित विक्रमाय श्री सारंग चक्रासी गदाधराय नमस्त तस्मै पुरुषोत्तमाय नमस्त तस्मै पुरुषोत्तमाय गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देव महेश्वरा गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः तस्मै श्री गुरुवे नमः। परमपिता परमात्मा ज्ञानदाता श्री गुरु महाराज जी पूजनीय संत महात्मा जी हजुर को चरण कमल में ढोक दंडवत प्रणाम गर्दै आज पनि यो सैलुङ एफएम में उपस्थित भएको छु र यो सैलुङ एफएम सुनेर बस्नुहुने संपूर्ण महानुभाव में म कालिन्चो गाउँपालिका वार्ड नम्बर 9 निवासी म डम्बर प्रसाद शिवाकोटी को तर्फबाट हजुरहरुलाई दशमले जोड़ी नमस्कार जय श्री सच्चिदानन्द टक्र्याउँदै र आज पनि हजुरहरुको अगाडि केही दुई चार शब्द राखौं भन्ने मेरो मन भित्र उब्जिरहेको छ र संत महात्माको आज्ञा भइरहेको छ र उहाँहरूको आज्ञाले के भन्नुहुन्छ भन्दा जहिलेसम्म तपाईँको तपाईँले सक्नुहुन्छ तहिलेसम्म एफएममा जान नछोड्नुहोस् है भनेर आज्ञा गर्नुहुन्छ र अब कहिलेसम्म सक्छु त्यो त मलाई पनि थाहा छैन। जहिलेसम्म सक्नेछु तहिलेसम्म म एफएममा आउने कोसिस गर्नेछु र कृपा गुरु महाराजजीको हुँ उहाँले ब्रेक लगाइदिनु भयो भने मेरो केही सिप लाग्दैन उहाँले कृपा गर्नुभयो भने मात्र यो काम बन्छ। हामी गर्नेवाला केही छैनौँ गर्ने गराउने उही परमात्मा हो होइन हामी त सम्झिन्छौँ मैले गरेको भनेर के थाहा भोलि हाम्रो हात गोडा रहिदियो भने उसले ब्रेक लगाइदियो भने हामीले केही पनि गर्न सक्दैनौँ। हामीलाई खेती गर्न पनि व्यापार गर्न पनि जागिर खान पनि उसले यो शरीरलाई तन्दुरुस्ती राखिदियो भने मात्र हामी गर्न सक्ने हौ होइन भने हाम्रो तर्फबाट केही हुन सक्दैन। त्यस कारणले गर्दाखेरि हामी के गरौँ त भन्दाखेरि सकिन्जेल हजुर हामीले प्रयास गर्नुपर्छ र यो नेपाल मानव धर्मले के भन्न चाहेको त भन्दा हाम्रो जीवन कस्तो छ त भन्दाखेरि माया मोहको लोभ लालचको फन्दामा हामी जीवन बिताएका छौँ। हामीले सबै मेरो मेरो भनेर सम्झेका छौँ परिवार मेरो घर मेरो होइन जग्गा जमिन मेरो हरेक कुरा धन सम्पत्ति मेरो मेरो मेरो भन्छौँ त के भइरहेछ त भन्दा म हामी यसैमा भुवरीमा घुमिरहेका छौँ। यसले भनिन्छ ए मन फूला फूला फिर जगत में कैसा न तारे जगत

मात कहे यह पुत्र हमारा, बहन कहे वीर मेरा। मात कहे यह पुत्र हमारा।

मन फूला फूला फिर जगत में कैसा नाता रे, जगत में कैसा नाता रे। आमाले भन्छिन् मेरो छोरा मेरो छोरी हैन मेरो मुटुको रगत। माँ त कहे यह पुत्र हमारा, बहन कहे वीर मेरा, दाजुभाइले भन्छन् मेरो दाहिने हात हो, मेरो सखा सम्बन्ध, मेरो प्यारो भाई, मेरो प्यारो दाई हैन। भाई कहे यह भुजा हमारी, नारी कहे नर मेरा, जो पत्नीले भन्छन् मेरो जीवन आधार, सबै भन्दा मेरो सर्वै सर्वस्व भनेर पत्नीले भन्दै भन्छन्। तर के छ त भन्दाखेरि यो संसारमा धरतीमा आएपछि रहना नहीं देश है बेगाना, आना नहीं कोई नहीं ठेगाना, यो परदेश अरे, यो हाम्रो जुन हामी जुन ठाउँमा आइरहेका छौ हामी त आफ्नो ठाउँ भनेर सम्झेका छौ, हामी यहाँको नागरिक हौ, हाम्रो दर जस्तो छ, हाम्रो सात किल्ला छ हामी भनेर यो सम्झिरहेका थियौ। तर भनिन्छ रहना नहीं देश है बेगाना, आना नहीं कोई नहीं ठेगाना, यो त परदेश हो भनेर शास्त्रले त यसरी बताउँछ। तो एक दिन जानै पर्नेछ, त्यस कारणले के भनिन्छ त भन्दा पेट पकड़ के माता रोवे, बाह पकड़ के भाई, पेट पकड़ के माता रोवे, बाह पकड़ के भाई, लट छटकाए तिरिया रोवे, लट छटकाए तिरिया रोवे, हंस अकेला जाए रे, जगत में कैसा नाता रे, लट छटकाए तिरिया रोवे, हंस अकेला जाए रे, जगत में कैसा नाता रे। ये मन फूला फूला फिर जगत में कैसा नाता रे, जगत में कैसा नाता रे। पेट पकड़ के माता रोवे कि मेरो मुटुको रगत भनेर आमा रोने छन्, बाह पकड़ के भाई आज मेरो दाहिने हात गयो भनेर दाजु भाइहरू रोने छन्, लट छटकाए तिरिया रोवे, हंस अकेला जाए, पत्नीले ज्यानै छोडेर रुन्छिन् भनेर भनेको छ, लट छटकाए तिरिया रोवे, हंस अकेला जाए। आखिरीमा जति रोए पनि, जति उफ्रिएर चिच्याएर, जस्तै भूमिमा टाउको ठट्टाए पनि, आखिरी जानी चाहिँ आफू एक्लै हो। घर परिवारलाई होला माया लाग्ला, टाउको ठट्टाई ठट्टाई रोलन कराउलन, तर जाने आफू एक्लै हो, लिएर जाने के हो कृति। हजुर, हामी यो धरतीमा के गर्न आएको भन्दाखेरि कृति, एउटा चाहिँ नि फलानु मान्छे मर्यो अरे भन्दा ए अहिले पो मरेछ, त्यो पहिल्यै मर्नु पर्ने मान्छे अहिले पो मरेछ भन्ने एउटा हुन्छ। अर्को कुरा हुन्छ, बिचरा गत अघि साह्रै नमजा लाग्यो, त्यो जानु नहुने मान्छे थियो, साह्रै राम्रो मान्छे थियो भन्ने, यही दुईटामा एउटा कृति राखेर जाने हो, लिएर जाने त्यही चिज हो। त्यस कारणले के भनिन्छ त भन्दा अगाडि चार गजा चार गजी मगाई, चढा काठ कि गोडी रे, चार गजा चार गजी मगाई, चढा काठ कि गोडी रे, चारों कुने आग लगा दई, चारों कुने आग लगा दई, फूक दई जस हुई रे, मन फूला फूला फिर जगत में कैसा नाता रे, जगत में कैसा नाता रे। तो चार गज भन्नु को अर्थ आठ हाथ लुगा ल्याएर त्यसैमा लपेटेर लिएर जानेछन्। चार गजा चार गजी मगाई, चला काठ की घोड़ी रे, चारों कुने आग लगा दई, फूक दई जस होरी रे। हेर्नु त के छ भन्दा देहलाई खानु पर्थ्यो, लाउनु पर्थ्यो, देहलाई जाडो हुन्थ्यो, भोक लाग्थ्यो भने त्यो दाउराको चिट्टामा राखेर राको झोसेर दन दन त्यो बल्दाखेरि त्यो चिच्याउँदै उठेर भाग्थ्यो होला,
तर त्यो देहलाई केही पनि चाहिँदो रहेछ। यो त देह त हाम्रो के रहेछ भन्दा एउटा सामग्री रहेछ, हामीले काम गराउने सामग्री रहेछ। र यो थोत्रो हुँदो रहेछ, अनि चाहिने भनेको त केलाई रहेछ भन्दा प्राणलाई। तर प्राणलाई चाहिने हो, हामीले जीवनभरि कमाएको धन त आखिर यही छोडेर जान्छौ, हामीले बिल्डिङ बनाएर पनि यही छोडेर जान्छौ, हामीले जग्गा जमिन जोडेर पनि यही छोडेर जान्छौ, करोडौं रुपियाँ पैसा ब्याङ्क ब्यालेन्स गरे पनि यही छोडेर जान्छौ, बलवान बलवान छोरा बुहारी नाति नातिना जे भए पनि यही छोडेर जान्छौ, न कोही साथमा जान्छन्, न कोही त्यहाँ दुःख पर्दाखेरि एक गिलास पानी ल्याएर दिने कोही हुन्छ, न यति भए पनि तपाईँ खानुहोस् भन्नेवाला कोही हुन्छ, न कसैलाई एकल फोन गर्ने अवसर मिल्छ, न पकेटमा मोबाइल हुन्छ, न कोही

0: त्यो परमपिता परमात्मा सँग मिलन हुन पाउने यो यस्तो अमूल्य जीवन, सुनको त केही होइन, सुन भन्ने कुरा त अब 2-3 लाख रुपियाँ तोलामा नि पाइहाल्छ नि, तर यो जीवन त्यो करोडौं तिरेर पनि यो जीवन पाउँदैन। त्यसकारणले यो जीवन त्यति अमूल्य जीवन छ, त्यस्तो जीवन डढेर गयो, कोही पनि आएन साथमा, रुनेवाला रुँदै थाके होइन, काखी बजाउनेवाला काखी बजाउँदै बसे, तर आफ्नो साथमा कोही पनि गएन। त्यस कारणले गर्दाखेरि जब लग जीवे माता रोवे बहन रोवे दस मासा, जब लग जीवे माता रोवे बहन रोवे दस मासा, 13 दिन तक तिरिया रोवे फेर करे घर बासा, 13 दिन तक तिरिया रोवे फेर करे घर बासा, जगत में कैसा नाता रे ये मन फूला फूला फिरे, जगत में कैसा नाता रे। यसरी भनिन्छ, जब लगत जीवे माता रोवे बहन रोवे दस मासा, जहिले समय प्राण हुन्छ तहिले समय आमाले त्यो कलिलो मुहारलाई कहिल्यै बिर्सिन सक्दैनन्, अनि समय समयमा आँसु बर्सिने रहन्छ। बहन रोवे दस मासा, दिदी बहिनी कहिलेसम्म रोन्छन् भन्दा आगामी त्यावरसम्म, जब त्यावर बितेर जान्छ बिर्सिँदै बिर्सिँदै, फोहोर त मेरो भाइ थियो अहिले छैन भनेर आगामी त्यावर एउटा त्यावर सम्बन्धमा सम्झना आउनेछ, त्यहाँबाट बिर्सिँदै जानेछन्। 13 दिन तक तिरिया रोवे फेरि करे घर बासा, 13 दिन त रोएर बितेको थियो, अब त्यसको बादमा के गर्ने त, जीवन निर्वाह त गर्नै पर्छ, व्यवहार त चलाउनै पर्छ। अनि नारायण गोपालले गीत गाए जस्तो के, आँखा छोपी नरौ भन्ने भन्नु पर्या छ, छाती माथि ढुङ्गा राखी हाँस्नु पर्या छ भनेर नारायण गोपालले गीत गाउनुहुन्थ्यो। त्यही किसिमले मनमा बलियो बाँधेर समाजको अगाडि हाँसे जस्तो गरेर त्यो जीवन चलाउँदै जानुपर्ने हुन्छ। हेर्नुहोस् त, सारा रात रोएर बिताए पनि दिनमा समाजको अगाडि दाँत देखाउनै पर्ने हुन्छ। त्यस कारणले घरिक तिरिया देखन लगी ढुँड फेरी चौदेसा, घरिक तिरिया देखन लगी ढुँड फेरी चौदेसा, कहे कबीरे सुन भाई साधु छोड़ो जग की आशा। घरको ध्यानले तिमी हेर्न लागिन रे, यो सपना जस्तो भइरहेको छ, उताबाट आउँछ कि त्यताबाट आउँछ कि, बाटो हेरिरहेका छन्, आफ्नो आँखाको अगाडि सद्गति गरेर पनि यो मनले पत्याउँदैन, होइन होइन जिउँदैछ, कताबाट आउँछ कहाँ गइरहेको छ भन्ने यो मनले भौतारिरहेको हुन्छ। यो संसार यस्ता किसिमको संसार भएको कारणले गर्दा यो धोकै धोका, किनकि सुख भन्ने कुरा त यो धरतीमा कसैलाई पनि छैन। सुख भन्ने कुरा त हेर्नुहोस्, एउटा ज्ञान प्राप्त गरेर परमात्मा हृदयमा प्राप्त गरेकोलाई पनि के भइरहेको छ भन्दा परीक्षा भइरहेको छ, यसले यसलाई यति गर्नाले चाहिँ यो मलाई तै पनि सम्झिरहन्छ कि यो चाहिँ मिथ्या हो भनेर छोडेर, मलाई छोडेर ज्ञानदेखि बाहिर हुन्छ त भनेर त्यसमा पनि परीक्षा हुनेछ। तपाईँ हामीले त्यो परीक्षामा हामीले भोग्नु पर्ने छ, त्यो कठिनाईलाई भोग्नु पर्ने छ। र हेर्नुहोस्, हरिचन्द्र राजा जस्तोलाई परीक्षा आयो, कस्तो कस्तो भोग्नु पर्यो, श्रीमती बेच्नु पर्यो, आफू बेचिनु पर्यो, मसान घाटमा जीवन निर्वाह गर्नु पर्यो। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि के छ त भन्दाखेरि हजुर हामी हेर्नुहोस्, यी दुःख कष्टहरू जस्तै प्रहलादलाई होइन अल्का पहाड़बाट पनि झर्नु पर्यो होइन, र बल्लो अग्निमा पनि प्रवेश हुनु पर्यो, तातो तेलमा पनि प्रवेश हुनु पर्यो, यस्ता यस्ता दुःखहरू भक्तलाई पनि आउनेछन् विशेष संसारमा। र यी भक्तलाई त यो दुःखको पार भइसकेपछि उसको सफा हुन्छ कारोबार उसको व्यवहार सफा हुँदै जान्छ अन्तिममा गएर उसको हाँस्ने दिन आउनेछ किन भन्दाखेरि उसलाई त्यो दुःखबाट पार भएर जसरी राजा हरिश्चन्द्रले स्वर्गबाट विमान आएको थियो भनेर यसरी बताइन्छ र तपाईँको परीक्षा पूरा भयो अब जानुपर्छ सुख पाउन वैकुण्ठ धाम जानुपर्छ भन्दाखेरि हरिश्चन्द्र राजाले मलाई स्वर्ग यही छ म जान सक्दिनँ भन्नुभएछ किन भन्दाखेरि मानव जीवन फेरि पाइँदैन मानव जीवनमै हो ईश्वरलाई प्राप्त गर्ने ध्यान गर्न पाउने सत्सङ्गमा जान पाउने पुराणमा जान पाउने शास्त्रलाई बुझ्न पाउने त्यो महत्वलाई हामीले अनुभव गर्न पाउने यही मानव जीवनमा मात्रै हो जब भन्न त हरिचन्द्र राजा सत्यवादी थिए ती सत्यले स्वर्ग जाइन्छ हरिचन्द्र गए छोरी होइन जिउँदै गए भने छ तर जिउँदै भन्नुको अर्थ यो देहरूपी शरीरलाई लिएर जान पाइँदैन किन पाइँदैन भन्दा यो त फोहोरै फोहोरले बनेको हो हेर्नुहोस् आँखाबाट कचेरा नाखाबाट सिँगान कानबाट कानेगुजी मुखबाट खकार दिसा पिसाब यस्तो फोहोरै फोहोर भएको शरीरलाई त्यो परमधाममा लिएर जान पाइँदैन र जीवितै स्वर्ग गए भन्नुको अर्थ जिउँदो छँदैखेरि उहाँले ध्यान गरेर त्यो परमात्मालाई प्राप्त गर्नुभएको थियो त्यो परम प्रकाशलाई प्राप्त गर्नुभएको थियो दिन दिन छिन छिन उहाँले परमात्माको चरण कमलमा शिर राखेर ढोग्नुहुन्थ्यो उहाँले जब जब यो आँखा बन्द गर्नुहुन्थ्यो तब तब परमात्मा अगाडि आइहाल्नुहुन्थ्यो कि हजुर हामी त्यो ज्ञानलाई अनुभव गर्नै सकेका छैनौँ यो ज्ञान त यस्तो चिज हो हेर्नुहोस् यो ब्रह्मानन्द पढेर हेर्नुहोस् गीता पढेर हेर्नुहोस् यो भन्दा अगाडि एउटा के थियो त भन्दा शिव स्वर्गै भन्ने किताब थियो अहिले पाइँदैन त्यो किन पाइँदैन भन्दाखेरि सरकारले त्यो किताब छाप्न बन्द गरिदिएको छ किनकि त्यसमा यही आत्मज्ञान हो आत्मज्ञानको शक्ति कत्रो हुँदो रहेछ हजुर हामीले यसलाई बुझ्न सकेका छैनौँ हामी उपदेशीले पनि हामी ज्ञान लिएका मान्छे पनि त्यसलाई अनुभव गर्न सकेका छैनौँ किन सकेका छैनौँ भन्दाखेरि शिव स्वर्गै त कस्तो चिज अरे भन्दा यसलाई जसले अध्ययन गरेको छ त्यसलाई सर्पले टोक्न सक्दैन त्यो जुन शिव स्वर्गैमा लेखिएको छ त्यस माध्यमद्वारा चल्दाखेरि बाघ भालु अगाडि आउन सक्दैन होइन हुँदै हुँदै हुँदै जाँदाखेरि आफूले सबैलाई देख्न पाइने अनि अरूले आफूलाई नदेख्नेसम्म भएको कारणले गर्दाखेरि उसले एकजनाले सत्ता पल्टाउने माध्यम बन्दो रहेछ त्यस कारणले गर्दाखेरि सरकारले छाप्न दिएन त्यो किताब र यो किताब यो ज्ञान यस्तो चिज हो यो ब्रह्म ज्ञान यस्तो चिज हो जुन ज्ञानको माध्यमद्वारा हेर्नु त यस्तो यस्तो सम्मान हामीले प्राप्त गर्न सक्ने रहेछौ किन भन्दा यही ज्ञान त हो यही आत्मज्ञान हो त्यसमा यस्तो लेखिदिएको छ जोगी जोगीका प्रश्नहरू शिव हृदयमा कौने दीक्षा गुरु सो पायो कौने मन्त्र कि साधन भनेर प्रश्न गर्दाखेरि सोहम दीक्षा गुरु सो पायो चक्र मन्त्र कि साधन भनेर जवाब दिएको छ यस्तो अमूल्य ज्ञान त्यही आत्मज्ञानको माध्यमद्वारा तिनी उहाँहरू कतिपय शक्तिशाली पनि बनेका थिए तर हजुर हामीले त्यहाँ पुग्ने त हाम्रो क्षमता हामीसँग शक्ति छैन हामीले प्रयास गरेको छैन शक्ति त परमात्माले दिनुहुन्छ तर हामीले प्रयास गर्न सकेका छैनौ हामी जति ज्ञान लिएर ज्ञानी बन्न चाहे पनि हामीलाई माया मोहको बन्धनले हामीलाई तानेर थेचाडी राखेको छ हामी त्यहाँबाट यहाँबाट उठ्न सकेका छैनौँ अलिअलि भावना पोख्ने मात्रै हौ अलिअलि गुरु महाराजीको चरणको आशा गरेका मात्रै छौँ त्यो चरण यो हृदयभित्र राखी छोडेका मात्रै हौ हामीले यो आत्मज्ञानलाई अनुभव गर्न सकेनौँ त्यस कारणले यो ज्ञान त महान ज्ञान हो त्यस्तो चिजलाई प्राप्त गर्ने हुनाले मलाई स्वर्ग यहीँ छ म जान्न भनेर राजा हरिश्चन्द्रले यसरी भन्नुभएको थियो अरे त अरू कसैलाई लैजाऊ भन्दाखेरि तपाईँले गरेको कर्मको फल भोग्न तपाईँ नै जानुपर्छ भनेर जब राजा हरिचन्द्रलाई भन्नुभयो होइन गुरुजनहरू भए अनि यस्ता विद्वानहरू भए होइन महान महान पुरुषहरूका विचार संसारको मानवको लागि संसारको प्राणीको लागि कत्रो कसो दयाको भावना हुन्छ। उहाँले पनि भन्नुभएछ म यति परमधाम जानुपर्छ भने मेरा राज्यका सबै प्रजाहरूलाई लिएर जान पाउँछु भने मात्रै जान्छु भनेर भन्नुभयो। आज त्यही कर्म गर्नुभएको छ श्री गुरु महाराजी श्री सद्गुरुदेव सतपालजी महाराजले। यो विश्वव्यापी मानवको उद्धार होस् भनेर र सर्वै भवन्तु सुखिनः भनेर तिनी आशीर्वाद दिनुहुन्छ होइन र सबैको कल्याण होस् भन्ने भावना लिनुहुन्छ। ज्ञान सबैले पाओस् कोही पनि निगुरा नबसोस् दुःख कसैले नपाओस् भनेर यसरी बार बार सम्झाइरहनु भएको छ। त्यही सम्झाउनुको निमित्त सन्त महात्मा पठाउनु भएको छ। तर हजुर हामी आज एक दिन सत्सङमा जाउँ न त भन्यो भने मुख अर्कै रङको हुन्छ अनुहार अर्कै रङको हुन्छ के गरौँ। मेरो त भैँसीलाई घाँस छैन अलिकति पनि त्यत्तिकै भैँसीले भएर फेरि ढुङ्ग्रो लिएर बस्न दिँदैन त्यस कारणले खै भ्याइहाल जस्तो छैन फुर्सदै हुँदैन। किन भन्दा फुर्सद अटोमेटिक एक दिन निस्किन्छ तर त्यो दिन फुर्सद निस्किएको दिन के हुन्छ त भन्दाखेरि तपाईँ हामी फुर्सद निस्किएको दिन चाहिँ अटोमेटिक फुर्सद निस्किएको दिन न हाम्रा खुट्टाले काम गर्छ न हाम्रा आँखाले काम गर्छ न हाम्रा कानले काम गर्छ अनि त्यतिखेर हामी कहाँ जान्छौँ त भन्दाखेरि त्यतिखेर हामीलाई पुर्याइदिनु पर्छ अर्काले बोकेर कहाँ भन्दाखेरि सिधै आर्यघाटमा। त्यस कारणले अन्त त जाने कुनै विकल्प नै हुँदैन अन्त जाने कुनै भागवत लगाएको ठाउँमा पुर्याइँदैन कुनै सत्सङ्ग भएको ठाउँमा पुर्याइँदैन सिधै आर्यघाटमा पुर्याइन्छ। त्यस कारणले गर्दाखेरि समय हजुर हामीले मिलाउने हो समयलाई हामीले निकाल्नु पर्छ। समय पनि दान दान भन्ने धेरै चिजहरू छन् समय पनि दान हो धन आर्थिक पनि दान हो होइन मन आत्मा पनि दान हो सबैभन्दा ठुलो यो आत्मा दान हो आत्मा चाहिँ दान गर्नुपर्छ परमात्मालाई चरण परमात्मालाई चढाउनु पर्छ। किनकि जब यो शरीर रूपी जुन पोको छ एउटा देह रूपी पोको छ यसभित्र प्राण छ होइन माया छ लोभ छ अहंकार छ इत्यादि कुराको जम्मा गरेर राखेको देहहरू ती पोको यो पोकोलाई हजुर हामीले श्री गुरु महाराजीको चरण कमलमा अर्पण गर्नु छ त्यो ज्ञानको माध्यममा अर्पण गर्नु छ। हामी उमेर छँदै यो ज्ञान प्राप्त गरौँ उमेर छँदैमा हामीले ध्यान गर्न सक्छौँ उमेर छँदैमा हामीले गुरु दरबारमा सेवा गर्न सक्छौँ ठुल्ठुलो प्रोग्राममा गएर भाग लिएर ठुल्ठुलो सेवा गर्न सक्छौँ। अब म जस्तै वृद्धपन भइसकेपछि के गर्ने अब जति नै अगाडिपट्टि सेवा आए पनि अब शरीरले साथ दिँदैन यति बोल्नलाई पनि गुरु महाराजीसँग मैले विन्ती गरेर हे गुरु महाराजी ममाथि कृपा गर्नुहोस् यो सन्त महात्माको आज्ञालाई पालन गर्न पाऊ र हजुरको जुन हजुरले प्रचार गर्दै गर्नु भएको ज्ञानलाई म प्रचार गर्न पाऊ भनेर यसरी गुरु महाराजसँग प्रार्थना गरिरहेको छु र आजसम्म यो एफएममा आएर हजुरहरूको माझमा दुई शब्द राख्ने अवसर मिलेको छ। भोलि गएर के हुन्छ त्यो त अब समयले जवाफ दिनेछ र म यही भन्न चाहन्छु किनकि मानव त यो विषय संसारमा निदाउन भनेर चाहेको होइन मानिस शरीर यत्तिकै भनेको होइन खाएर मस्त निदाउन त हेर्नु भैँसी पनि मस्त खाएर ओकाएर बस्छ वनको सेर पनि खाएर ऊ अगाइसकेपछि लम्पचार परेर सुतिदिन्छ होइन हरेक चिज होइन त्यसै गरी यो विषय संसारमा तर हजुर हामी जागोरे दिन जागना अब जागने कि बार फेरि क्या जागेगा नानक जब सोएगा पाऊ पसार। हेर्नुहोस् त जब हामी जाग्नु पर्नेछ किन जाग्नु पर्नेछ भन्दा जस्तै कुनै कुनै ठाउँमा पूजाहरू लागेको हुन्छ अनि दिउँसो अनि राति जाग्रम बस्नु ननिदाइकन चाहिँ उज्यालो गराउनु भनेको छ। एक दिन ननिदाइकन निद्रालाई निराउन जिउमा आउन नदिकन रात बिताएर जागेको हुँदैन। जागो रे दिन जागन अब जागन कि बारे यस्तो किसिमले जाग्नु पर्छ तपाईँ हामी कि सदाको लागि जाग्नु पर्छ। र त्यो दिन जब रात्रिमा जागा बस्यो भोलि बेर दिउँसो भरि शरीर बिग्रिएर जान्छ अनि घरिघरि झुप्प झुप्प निन्द्रा आउँछ, हामी उसैको बसमा पर्छौ। हामी कुन हिसाबले जाग्नु पर्ने थियो त भन्दाखेरि हामी जाग्नु पर्ने चाहिँ के थियो भन्दा हृदय जगतमा जाग्नु पर्ने थियो। हामीले 24 घण्टा राति हामी निदाउँछौ नि, निदायौँ भने पनि शरीरलाई फाइदै हो, यदि निन्द्रा लागेन भने पनि के छ त आँखा चिम्म गरेको छ त्यो परम पिता परमात्मा अगाडिपट्टि आइदिनुहुन्छ झलल त्यो प्रकाशै प्रकाशमा हामी त्यसैमा चाहिँ नि हामी भुलिएर हाम्रो रात बित्छ। निन्द्रा नलाग्दा पनि हामीलाई फाइदा छ, लाग्दा पनि फाइदा छ, होइन? यस्तो किसिमको ज्ञान हजुर हामीले प्राप्त गरेका छौँ। यो ज्ञानलाई जस जसले लिनु भएको छ त हजुर हामी सबैजनाले यसमा हामी लवलिन हुनुपर्ने हुन्छ र यसैमा हामीले दिन और रात यो मनलाई लगेर श्री गुरु महाराजको चरण कमलमा हामीले चढाउनु पर्ने हुन्छ। सधैँभरि त्यही चरणमा हामीले यो मनलाई टेकाउनु पर्ने हुन्छ हजुर हाम्रो कर्तव्य। र ध्यान गर्न जसको शरीरले साथ दिन्छ उमेर छ ध्यान गर्नुपर्छ। आसन पज्ज बाँध गर बैठो उलट नैनका तारा यस्ता किसिमले ध्यान गर्नुपर्छ। तर अब जब शरीर बुढो हुन्छ शरीरले साथ दिँदो रहेन त थाहा पाइयो र शरीरले साथ नदिँदाखेरि जुन अवस्थामा जस्तो हिसाबले सकिन्छ ध्यान गर्न के छ त भन्दा नाभि स्थानदेखि मस्तकसम्म चाहिँ के छ भन्दा एउटा केबिल कारको स्टेसन हो हाम्रो नाभि स्थान अनि मस्तक यो दुईटा चाहिँ केबिल कारको स्थान हो। यो श्वासको परिचालन त्यसबाट नाभि स्थानदेखि मन हृदय स्थान है पवन नाभिको बास भनेको छ त त्यहाँबाट हामीले सञ्चालन गर्नुपर्ने कहाँसम्म भन्दाखेरि मस्तकसम्म। यसलाई हामीले ओहोर दोहोर हामीहरू हाम्रो जुन केबिल कारको लाइन हो यो चलि नै रहनुपर्छ। हामी त्यसैमा हामी वार व्यार गरि नै रहनुपर्छ। त्यसैबाट परमात्माको प्राप्त हुन्छ हामीलाई। त्यही माध्यमद्वारा नै हामीले परमात्मा पाउनेछौ। यो जीवन छँदैखेरि हामीले त्यो परमपिता परमात्माको दर्शन पाउनेछौ, होइन? उहाँ हामी यति लौलिन हुन सक्यौं भने समय समयमा के हुन्छ कसो हुन्छ त्यो पनि हामीले बुझ्न पाउनेछौ। र श्री गुरु महाराजी र हामीले साधारण रूपमा हेरिरहेका छौं, हो हामी जस्तै मानव हो, हामी जस्तै खाने होइन ओछ्यान चाहिन्छ सुत्न खानुपर्छ खानुपर्छ हरेक कुराहरू हाम्रो जस्तै व्यवहारिकता हो। तर के छ त भन्दा भगवान आउने नै मानव रूपमा हो, अरू अरू रूपमा आएर त हामी चिन्न पनि सक्दैनौँ, हामीलाई सम्झाउन पनि मिल्दैन, भाषा मिल्दैन। अनि त्यही भाषा मिल्नको निमित्त मानवलाई सम्झाउनको निमित्त भनेर मानवै बनेर आउनुहुन्छ श्री सद्गुरुदेव सतपालजी महाराज, श्री गुरु महाराज जी, त्यो परमपिता परमात्मा भगवान रामको अवतार भनेर मलाई पूर्ण रूपले विश्वास छ। किन भन्दाखेरि यो कुरा विश्वास हुने थिएन होला, तर मैले उस परमात्मालाई उस गुरु महाराजजीलाई मैले यो हृदयभित्र आफूले देख्न पाएको हुनाले मलाई पूर्ण विश्वास भयो कि गुरु महाराजजी स्वयं भगवानको अवतार रहेछ भनेर चाहिँ म आफूमाथि विश्वास भयो। किनकि अर्काले भनेका भरले विश्वास हुँदैन, यदि हो कि होइन भन्ने दोहार मनपन भयो भने आफूले प्रयास गरेर आफ्नो हृदयभित्र जागृत भएर हामीले आफैभित्र प्राप्त गरेपछि मात्र हामीलाई विश्वास हुन्छ। त्यस कारणले हजुर हामी त्यसमा हामी एकदम जागा जति हुनुपर्ने छ। र हेर्नुहोस् अब के छ त भन्दा आज पनि मेरो यो जुन निर्धारित समय सकिन लागेको छ म यही भन्न चाहन्छु, यो मानव धर्मले यही भन्न चाहेको हो, नयाँ धर्म होइन, यो चार वेद छ शास्त्र अठार पुराण भित्र रहेको ब्रह्म ज्ञानको महत्वलाई बुझाउन चाहेको हो। त यसै कारणले गर्दाखेरि गीतामा यही ज्ञानलाई चाहिँ आत्मा ज्ञान भनेर बताइदिएको छ। हजुरहरूले अरू केही नभए पनि एउटा ब्रह्म ज्ञान भन्ने सानो किताब पाइन्छ, त्यो सिरानदेखि पुछारसम्म पढेर हेर्नुहोस् न, यो के रहेछ त, हाम्रो जीवन के रहेछ, हामीले गर्नुपर्ने कर्तव्य के रहेछ, हाम्रो मार्ग कुन रहेछ र मानव भएको हुनुको अर्थ के रहेछ। यही कारणले यो कुरा बुझ्नको निमित्त चाहिँ हजुर हामीले गीता पढ्नुपर्ने हुन्छ, ब्रह्मानन्द पढ्नुपर्ने हुन्छ। हामी अरू वेदका भेदहरू त हामी पढ्न सकौँला नसकौँला, संस्कृतिमा होला हामी बुझ्न सकौँला नसकौँला, यी जुन हामीले यस्ता यस्ता किताबहरू चाहिँ हामीले पढ्न सक्यौँ भने गुण रत्नमालामा कसरी तुक दिएको छ होइन हरेक कुरा। र त्यस कारणले हजुर हामीलाई यो शास्त्रको बहुत गहिरो महत्व छ, यो चार वेद छ शास्त्रको बहुत गहिरो महत्व छ। तर मैले आजसम्म जहाँ जहाँ बाल्यकालदेखि आजसम्म देख्दै आएँ श्रीमद् भागवतहरू ठाउँ ठाउँमा लगाइएको हुन्छ, तर आजसम्म कोही मानव परिवर्तन हुन सकेन, यो कस्तो दुर्भाग्य हो। त्यसमा त्यस्तो महत्वपूर्ण शास्त्रलाई हामीले सुन्यौं, त्यहाँभित्र चाहिँ त्यो ब्रह्म ज्ञानको महत्व छ, त्यहाँभित्र त्यही आत्मा ज्ञानको महत्व छ, तर आज एकजना मान्छे पनि परिवर्तन हुन सकेन। किन भन्दा हामीले त्यो बुझ्न चाहना नै गर्न सकेनौ, त्यो बुझ्न हामीले कोसिसै गरेनौ, हामीलाई वास्ता भएन, किनकि हामीलाई सम्झाउने मान्छे थिएन, हामीलाई ब्यौजाउने मान्छे थिएन। अहिले त धरतीमा महापुरुष आउनु भएको छ, हामीलाई सम्झाउन ज्ञान दिन त्यो माध्यममा पुर्याएर त्यो परमपिता परमात्माको दर्शन गराउने सक्ने क्षमता लिएर आज सन्त महात्माजी हाम्रा घर घरमा डुल्नु भएको छ। तपाईँ हामी के छ त भन्दाखेरि तपाईँ हामी चाहिँ पुरानो रीतिरिवाज पूजा आजा कस्तो चाहिँ जुग जमाना आयो त भन्दाखेरि नुहाई धुवाई गरेर सुकिलो सुगर सफा हुने ओर्ने अनि त्यहाँबाट नौला नौला चिजहरू चाहिँ शरीरमा धारण गर्ने गहनै गहनाले छोपिने अनि हातमा थाली लिएर ओहो फरान त धर्माथि बनेर बनेछ भन्छन् कि भन्दैनन् भन्ने एउटा चाहिँ जस्तो बहाना बनाएर अनि खेरि हातमा थाली लिएर मन्दिर मन्दिर दौडिरहेको छ। त के भनिन्छ भन्दा मन्दिर मन्दिर मुहुर्त तेरी फिर भी नदेखी सुरत तेरी युग बिते न आई मिलन कि पूरन मासी रे दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे। मन मन्दिरका दीप जला दो घट घट बासी रे। हेर्नु त शास्त्र नीतिले भजनहरूले यसरी भन्छ, मन मन्दिरका दीप जला दो घट घट बासी रे। बाहिर त भनेन, बाहिर दौडिने त हाम्रो देखावटी कर्म हो, बाहिरी कर्मले बाहिरी नै संसारलाई अर्थात होला हाम्रो जीवनलाई सुरक्षा होला धन सम्पत्ति होला, तर यो सबै के छ त भन्दाखेरि अन्तिम समय छुटेर जाने चिज मात्रै हुन् र लिएर जाने भन्ने कुरा त्यही आत्मज्ञानको माध्यमबाट त्यो प्राप्त भएको परमपिता परमात्माको दर्शन पर्छन् यही मात्रै हजुर हामीले लिएर जाने कुरा भएको हुनाले गर्दाखेरि हजुर हामी के गरौँ त भन्दाखेरि यो मानव जीवन प्रसाद रूपमा पाएको छ, यो जीवन उम्केर गइसकेपछि फेरि हामीले 84 लाख जुनी पक्का छ, अनि फेरि 84 लाख त जुनी अनि उमेर चाहिँ कति करोड होला, त्यसको बादमा फेरि मानव जीवन पाइएला, तर महान पुरुष होला नि या नहोला नि, यो सम्झाउने मान्छे हामीले पाउला या नपाउला, यतिखेर सुवर्ण अवसर छ, यो अवसरलाई नगुमाऊ भनेर हजुरहरू सबैलाई म यही बिन्ती चढाउन चाहन्छु। यति भन्दै आजको लागि यहाँबाट यो कार्यक्रमबाट विदा हुन चाहन्छु। फेरि पनि समय मिलेछ, भगवानको कृपा भएछ, गुरु महाराजजीको कृपा भएछ भनेदेखि यो शरीरले साथ दिएछ भने फेरि पनि यो एफएममा आउने वाचा गर्दै आजको लागि विदा हुन चाहन्छु। हरिओम तत्सत्।
1: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि

0: तर 54 अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन सरीकोट सादो बाटो चोकमा
1: हार्दिक निमन्त्रणा दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्डुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
4: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
5: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
4: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
6: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने,
7: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
6: नयाँ दाँत राख्ने,
7: बाल दन्त उपचार,
6: किराले खाएको दाँतको जरेदेखिको उपचार,
7: दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: पहेँलो दाँतलाई चम्काउने,
6: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
7: दाँतमा हिरा राख्ने,
6: सुनको खोल राख्ने
7: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
6: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
2: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 वडा अध्यक्ष, समाजसेवी, व्यवसायी, नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली।

0: बलि अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ। अध्यक्ष सकुन बुढाथोकी नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार फसको दोलखा। हार्दिक श्रद्धाञ्जली दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी बेलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू।
4: बाघा बोइलर गिरराज लेरस्तल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
4: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
6: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
7: पाँडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
6: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: 어야, 어야, 왔다 두겠고, 어기 아빠니 손냐사. 야, 우리, 뭐라이 남이거만 러자하냐?
1: 아빠, 쟤가 남이거만이? 남이거만 어이나 아빠? 이나 니들 빚바다만 러자는 벌써 캐티인가이?
0: 어, 쟤가 이렇게 묻다니?
1: 야, 쟤가 묻다니? 너밖에 할 수는 없다니?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङ्चो गाउँपालिकाको सूचना। यस कालिङ्चो गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङ्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकाय प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समयावधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्यकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्यकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्यकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्यकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्यकरण हुने दिन बिहान 8 बजेभित्र वन्यकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
1: सञ्जय शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली।

0: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-46-55-70 र 49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
6: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
6: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
6: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफ्नै जागिर खाने मौका त आएको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफ्नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 30 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा

0: सामदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020536649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दी आपनो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: उकाली मा पनि हजुर मोटर जादो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73-107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सार्वजनिक सुनवाई कार्यक्रम सम्बन्धी सूचना। बागमती प्रदेश दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 पाटी खोलामा छोरोल्पा अस्पताल प्रालीद्वारा सञ्चालित 100 सयको छोरोल्पा जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदनमाथि निम्न मिति समय र स्थानमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा यस आयोजना क्षेत्रका स्थानीय बुद्धिजीवी भद्र भलाद्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति 2083 साल जेठ 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान छोरोल्पा जनरल अस्पतालको प्राङ्गण, आयोजक छोरोल्पा जनरल अस्पताल प्राली।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: मजुरा सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याफोल लाटासिदेले नमस्कार सेवा जोरले जजलोप स्याउदाए बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खान छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा

0: न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
1: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267161।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861635318 9861635318। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल शाखा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना संबंधी सूचना।
1: हिमालयन क्रावन एकेडेमी में भीमेश्वर नगरपालिका को स्वीकृत में शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टू में विज्ञान साइंस विषय में भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्ना को लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमी को कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: होइन दाई, एका बिहानै यो आगनी कुटीरमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840573924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्डुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842142। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा।
6: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
7: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
6: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साब्दोबाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
8: शल्यक्रियाद्वारा दाँत निकाल्ने,
6: दाँत सफा गर्ने,
8: नमिलेको दाँत मिलाउने,
6: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
8: नयाँ दाँत राख्ने,
6: बाल दन्त उपचार,
8: किराले खाएको दाँतको जरेदेखिको उपचार,
6: दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको एक्सरे गर्ने,
6: पहेँलो दाँतलाई चम्काउने,
8: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
6: दाँतमा हिरा राख्ने,
8: सुनको खोल राख्ने
6: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडोबाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
8: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सांगुते निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 का वडा अध्यक्ष समाजसेवी व्यवसायी नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। अध्यक्ष सकुन बुढाथोकी नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार फस्कु दोलखा। हार्दिक श्रद्धांजली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फस्कु सांगुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी बेलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सांगुती दुलखा।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला? पहिला त यही थियो। होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू। यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
7: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
8: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोला, कालो ड्रम, कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि

0: संगठनले त एक वर्ष भन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बाल बालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दा दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
5: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन म पत्या सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 69।
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
12: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङ्चो गाउँपालिकाको सूचना। यस कालिङ्चो गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङ्चो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकाय प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्यकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्यकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्यकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्यकरण हुने दिन बिहान 8 बजेभित्र वन्यकरण स्थलमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
1: सञ्जय छिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: खटिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
3: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
7: यहाँ हात हेर्ने, टिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साँचो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीको सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
11: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
7: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
12: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-1987 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-1988 पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
13: हरियाली प्रकृतिको काखमा

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौटा दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440-30-282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु।

0: पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ साधो लखा।
3: सार्वजनिक सुनवाई कार्यक्रम सम्बन्धी सूचना। बागमती प्रदेश दोलाखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 पाठी खोलामा छोरल्पा अस्पताल प्रालीद्वारा सञ्चालित 100 सयको छोरल्पा जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदनमाथि निम्न मिति समय र स्थानमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा यस आयोजना क्षेत्रका स्थानीय बुद्धिजीवी भद्र भलाद्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति 2083 साल जेठ 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान छोरल्पा जनरल अस्पतालको प्रांगण, आयोजक छोरल्पा जनरल अस्पताल प्राली।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 09, 98 41 87 09, साधो बाटो चरीकोट दोलाखा।

0: Superstar Digital, entertaining the nation.
1: हार्दिक निमन्त्रणा
2: लास्तो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधा महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधा महिनामा न्यून व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यून व्रत बस्न आउनु सक्नुहुनेछ।
3: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुप्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 98 61 16 53 18 98 61 16 53 18।
1: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारपको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 40 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
5: बाबु, यो गीत तिमीलाई कसले सिकाए?
6: मायाले।

मल्ने लगाएको माया त केही दिनको छाया मात्र, एक दिन मनमै हराउँछ। तर मेरी माया मेरो दिलमा बसेकी थिए, मसँगै बाँचेकी थिए।

0: देखि सगधा महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरु बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सगधा महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
1: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा सन्तोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267 61।

हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। युसुको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।

हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861635188 9861635188।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार

0: सात गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: अहिले अपराह्नको 4 बजेको छ।

प्रान्त 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगलो सैलुङ सेरफेरमा म तारा देवी बस्नेत नमस्कार तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरि सुन्न सक्नुहुनेछ दोलखामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी 19 औं गणतन्त्र दिवस मनाइयो बागमती प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षको बहुवर्षीय योजनामा समावेश गरी बजेट दोलखाका 4 वटा योजनामा बजेट सुनिश्चितता लगायतका स्थानीय प्रसंग सहित सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार कुर र अमानवीय देखिएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको भनाई जस्तो प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार कुर र अमानवीय देखिएको टिप्पणी गर्नुभएको छ। बस्ती खाली गराउनु पूर्व पर्याप्त समय र विकल्प नदिए बल प्रयोग गरिएको भन्नुहुँदै उहाँले राज्यको कार्यशैली प्रति आपत्ति जनाउनु भएको हो। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विस्थापनको व्याकुलता शहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण विषय कार्यक्रममा बोल्नुहुँदै पौडेलले बस्ती छोड्नको लागि उचित समय र सहज वातावरण उपलब्ध गराउनु पर्नेमा राज्यले त्यसो नगरेको आरोप लगाउनु भएको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट तयार पारेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट तयार पारेर सार्वजनिक गर्नुभएको हो। दिउँसो आज 4 बजे अर्थमन्त्री वाग्लेले संसदको संयुक्त सदनमा प्रान 4 बजे आगामी आवकको लागि खर्च तथा व्ययको अनुमान सहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिएको आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधार कार्यक्रम व्यवस्थित गर्ने तयारीमा रहेको अर्थमन्त्री वाग्लेले बताउनु भएको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीले उत्पादन मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विशेष सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। शुक्रबार राष्ट्रपतिको सरकारी निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालयहरू संकटमा परेको भन्नुहुँदै चिन्ता व्यक्त गर्नुभएको छ। शुक्रबार 73 औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमताल पग्लिने र खानेपानीको मुहान सुक्ने क्रम बढ़िरहेको बताउनु भएको हो। उहाँले हिमाल संरक्षणको लागि विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाललाई भएको उल्लेख गर्नुहुँदै मन्त्री पौडेलले राष्ट्रिय स्वाभिमान तथा गरीबी निवारणको लागि हिमाली पर्यटनको दिगो विकास आवश्यक रहेको बताउनु भएको हो। सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही 2,00,000 रूपियाँ पुरस्कार सहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुनेमा किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा वातावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा र उत्साह र मनोबल बढ़ाएको बताउनु भयो।

0: चाहिँ कुमार थानी 39-40 घरधुरी जस्तो चाहिँ अलपत्रमै छन्। के कारण चाहिँ अब अलिकति आर्थिकै अभावले हो भनेपछि हो, अब अलिकति उहाँहरूलाई यहाँ बसेर बेरोजगारी जस्तो भयो, अलिकति जीविकोपार्जन गर्नु पनि अलिक गाह्रो भयो, त्यही भएर उहाँहरू अब चुलोमा भिन्नता भएको थियो। घर अब घरधुरी आयो, घर बनाए, तर उहाँहरू चाहिँ अब काठमाडौँतिर बाहिर अब जीविकोपार्जन गर्नुको लागि कमाइ खानुको लागि नै अब उहाँहरू बाहिर निस्किनु भयो। त्यो कारणले नै यहाँको घर चाहिँ अलिकति अवस्थित जस्तो देखियो। अहिले हामीलाई यो बस्तीमा अब तपाईँको पहिला जे जस्तो गरी बनेको थियो यो अब संरचनाहरू, हाम्रो घर बाहेक पोखरी भयो, सिँढी भयो, हरेक कुराहरू, यी अब ट्याग बाटो भए, यी सबै झिर्न अवस्थामा गएको छन्।
1: कसैले ऋण परेका छ, कोही पैसा कमाउन गएको छन्, कोही अब यहाँ अलि अपाग भइकन उतै नै बसेका छन्, कोही कोही चाहिँ आएर यहाँ बस्छन्। कहिले कहिले बेलुका बेलुका फेरि खेती चाहिँ अर्को ठाउँ छ होइन, खेती लाउनु जानु परेको, कोही बेलुका आउँछन् बिहान जान्छन्।
2: घरेरीमा त पुरै पानी नै पानी थियो, मिस हिलो हिलो थियो। मैले डोजर लाएर अनि टिप्परलाई बुझेन भोलिपल्ट माटोहरू ओसारेर पैसा जति उतै खर्च भयो। अनि आर्थिक अभावले गर्दा चाहिँ यो घर अहिलेसम्म फिनिसिङ नभएको। मिस बसिम्पामा बस्छौँ, यो अब बनाउने जब 3 लाखले त केही जस्तो नि भएन मिस, पुरा खर्च भयो। अनि त्यो पहिलाको यो घर बनाएको तिर्दै ठिक्का छ मिस, अनि त्यही भएर यो
3: अब स्थानीय प्रसङ्गहरू। दोलखामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी 19 औं गणतन्त्र दिवस मनाइएको छ। दिवसको अवसरमा जिल्लामा पनि विभिन्न कार्यक्रम गरिएको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ। दिवसको अवसरमा मूल समारोह समिति एवं जिल्ला समन्वय समिति दोलखाको अगुवाईमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, स्काउट, शिक्षक, विद्यार्थी, सहकारी, विभिन्न संघ संस्थाका व्यक्तिहरूको उपस्थितिमा साडुबाटो चोकमा बाजागाजा सहित र्याली निकालिएको थियो। र्यालीपछि भएको पूर्ण सभालाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख बोझराम खतानी लगायतले सम्बोधन गर्नुभएको थियो। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बहुवर्षीय योजनामा समावेश गरी बजेट सुनिश्चित गरेपछि दोलखाका 4 सड़कको स्तरोन्नति हुने भएको छ। पूर्वाधार विकास कार्यालय दोलखाले 4 आयोजना निर्माणका लागि बोलपत्र टेण्डर आह्वान गरेसँगै जिल्लाका सड़कहरूको स्तरोन्नति प्रक्रिया अघि बढ़ेको हो। मुडे मेलुङ बुद्धचोक सड़क खण्डको लागि बागमती प्रदेश सरकारले 36 करोड़ रूपियाँ स्रोत सुनिश्चित गरेको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरि ओझाले जानकारी दिनुभयो। यो आयोजनाको लागि प्रदेश सरकारले 9,45,00,000 रूपियाँ बजेट सुनिश्चित गरेको र यो योजना 18 महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने प्रमुख ओझाले बताउनुभयो। त्यसै गरी सुनखाने साङबा बुगु गुम्बा सड़क बाबरे स्याङबा खण्डको लागि 3,78,00,000 रूपियाँ र मेलगुम्ती काटाकुटी सड़क खण्डको लागि 1,89,00,000 रूपियाँ सुसूचित भएको कार्यालयले जनाएको छ। यी दुवै आयोजनाको निर्माण कार्य 10 महिनाभित्र सकिने गरी टेण्डर आह्वान गरिएको हो। प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चितता गरिदिएपछि तत्कालै सड़क निर्माणको प्रक्रिया अघि बढ़ाउन टेण्डर आह्वान गरिएको प्रमुख ओझाले बताउनुभयो। दोलखामा 19 औं गणतन्त्र दिवसको अवसरमा आज खोर्थली सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। गणतन्त्र दिवसको अवसरमा डिभिजन वन कार्यालय दोलखा र खोर्थली सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा खोर्थली सामुदायिक वनमा वृक्षारोपण गरिएको खोर्थली सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष एवं प्रवक्ता श्याम गौतमले जानकारी दिनुभयो। उहाँको अनुसार गत वर्ष रोपिएका बिरूवाहरू मरेको र यस वर्षको हावाहुरीले रूख ढालेको ठाउँमा जापानिज जातको धुपी सल्लाका बिरूवा रोपिएको हो। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर 12 बाहुनी पार्टी स्थित इन्द्रध्वज गणको आयोजनामा अभ्यासको मनसून कार्यक्रम सम्पन्न भएको छ। मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासक अधिकृत निमेष मिश्र, सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडा अध्यक्ष, एनसीसीका विद्यार्थी भाई बहिनीहरू लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो। काभ्रेको बनेपा नगरपालिका वडा नम्बर 3 अन्तर्गत नालामा स्वच्छ दूध उत्पादन सम्बन्धी अभिमुखीकरण तथा एक दिने तालिम सम्पन्न भएको छ। नेपाल डेरी एसोसिएशन तथा बनेपा नगरपालिका वडा नम्बर 3 को संयुक्त आयोजनामा भएको कार्यक्रममा विश्व दुग्ध दिवस 2083 को अवसरमा आयोजित कार्यक्रममा दिगो क्षेत्रको

0: दिगो विकास पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने म नारासहित उक्त दिवस मनाइएको हो। हवस् त यो खबरसँगै अपरान्ह 4 बजेको सहिलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सहिलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ। हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ। 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकको कार्यवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, अब संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 को नियम 5 बमोजिम माननीय अर्थमन्त्री डाक्टर सोनी मुवागलेलाई आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्न अनुमति दिन्छु।

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, आधुनिक नेपालका प्रथम अर्थमन्त्री श्री सुवर्ण शमशेरबाट करिब 75 वर्ष अघि प्रारम्भ भएको मुलुकको आय र व्यय विवरण पेश गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिदा गौरवान्वित छु। जनताको जीवनस्तर बेहत्तर पार्ने तत्कालीन उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ। यस अवसरमा नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समुन्नत नेपालका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा आहत नागरिकहरूप्रति समानुभूति व्यक्त गर्दछु। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वका रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौं। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा संचार एवं कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई पर्गेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सूचक र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि संघीय संसद, राज्यका सबै निकाय, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट हार्दिक अनुरोध गर्दछु। मुलुकको विद्यमान आर्थिक अवस्थाका परिसूचकहरू, प्रगतिका अवरोध तथा तिनको समाधानका सम्भावित मार्गहरूबारे वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरिसकेको छु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकैसाथ उकास्नु छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, शुरूमा म आर्थिक वर्ष 2083-84 बजेट मार्फत बसाल्न खोजिएको स्थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरूको घोषणा गर्दछु।
उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10,00,000 रुपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्त शुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौं। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौं। वस्तु वा सेवाको खरिद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम शुरू गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौं। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छूट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क जरिवाना थप दस्तुर विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौं। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौं। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौं। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौं ऐन
नियम कार्यविधि र निर्देशिकाको निर्माण प्रतिस्थापन वा परिमार्जन गर्नेछौं। यसअघि नै घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौं। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको द्वन्द्व र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौं। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौं। दामासाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता लघु साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौं। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गर्नेछौं, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौं। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौं। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौं। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू, परियोजना आबद्ध फण्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौं। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौं। विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौं। उधारो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौं। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौं। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौं। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौं। मेलमिलाप ऐनमा सुधार गर्नेछौं। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौं। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाईको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौं। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लॉस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौं। कार्यगत सुधारको आक्रामक श्रृंखला शुरू गरी पूँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौं। खरिद प्रक्रियामा सुधार, रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौं। चालू आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेशन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौं। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्यपूर्वको द्वन्द्वबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको सम्बोधन गर्नेछौ। सफा शहर, सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अंग बनाउनेछौं। सड़क यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौं। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौं। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौं। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रूखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्नेछौ। वन क्षेत्रको स्वीकृति र रूख कटानको आदेशसम्मका निर्णयको बहुश्रृंखलालाई उल्लेख्य रूपमा घटाउनेछौ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स शीट बाहिरबाट नै पूँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफशोर बण्ड शीघ्र जारी हुनेछ।
स्वच्छ ऊर्जा बन्ड र डायस्पोरा बन्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक संचिति रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौं। कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौ। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौ। गोरखकाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौं। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौ। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौ। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौ। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौ। लामो समयदेखि थातिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 कम्पनीमा विभाजन गर्नेछौ। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौ। 10 भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौ। प्रसारण लाइन बनाउने र व्हीलिङ चार्ज लिई
विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौं। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौं। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढ़ाउनेछौं। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौं। सुनकोशी मरीन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेश चतुर्भुज क्वाड्रांगल बनाइनेछ। मध्य पहाड़ी पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौं। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौं। त्रिवेणी धाम, देवघाट, रूरू क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौं। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान, साधना, योग, बौद्ध, वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौं। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङगोला, किमाथाङका, तातोपानी, रसुवागढ़ी, कोरला, हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौं। रामा रोशन, खप्तड़, बड़ी मालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौं। भिजन काठमाण्डु 2040 दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौं। काठमाण्डु उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोर मैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौं। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौं। काठमाण्डु उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेशन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ़ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौं। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौं। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौं। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौं। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छ।
उत्पादन शुरू भएको मितिबाट लगातार चार वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ मल सिंचाई विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौं। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौ। किसानबाट सिधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौ। वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास स्थानीय हावापानी अनुकूलको जात कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता किसान र क्रेताबीच करार अनुदान तथा नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौं। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौं। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौं। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौं। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौं। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीति बीचको असंगति हटाउनेछौं। वन क्षेत्रको कार्बन स्टक इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौं। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौं। कम्पनी र उद्योग दर्ता वित्तीय सेवा कर प्रणालीमा सहभागिता भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौं। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौं। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौं। शेयर हस्तान्तरण कर चुक्ता सम्पत्ति मूल्याङ्कन ऋण भुक्तानी लाभांश वितरण र लिक्विडेशन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौं। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौं। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौं। विशेष आर्थिक क्षेत्रलाई कर भन्सार आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौं। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छूट दिने व्यवस्था गर्नेछौं। उद्योगीहरूले औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौं। नव उद्यम स्टार्टअप नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दह्रो आधार बनाउनेछौं। नव उद्यमलाई पहिचान सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत सार्वजनिक खरिदमा प्राथमिक पहुँच डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा
वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौं। विज्ञान प्रविधि अनुसन्धान र नव प्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टू पियर पीटूपी लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौं। कृषि उद्योग पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौं। बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मशान्तसम्म स्थापना गर्नेछौं। समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौं। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक तत्परता मूल्यांकन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौं। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौं। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौं। उच्च शिक्षालाई अनुसन्धान नवप्रवर्तन ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौं। चिकित्सा नर्सिङ सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौं। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौं। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौं। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति प्रयोगशाला अत्यावश्यक औषधि डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौं। सार्वजनिक साझेदारी मोडल पब्लिक पब्लिक पार्टनरशिप मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौं। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौं। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौं। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौं। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौं। खानेपानी आपूर्तिको गुणस्तर शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ़ पार्नेछौं। काठमाण्डु उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौं। काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्ड काठमाण्डु उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौं। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउनेछौं। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौं। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका

पूँजी र सञ्जालको सदुपयोग गर्नेछौं। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौं। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौं। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को दुई वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौं। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौं। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनीतिक बहस गराउनेछौं। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौं। शैक्षिक गुणस्तर परीक्षण केन्द्र, कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सड़क आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सड़क कालोपत्रे र 275 वटा सड़क पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौं। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकड़भिट्टा लौकही, कमला बागमती, बुटवल गोरूसिंगे र धानखोला लमयी खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौं। बागमती पथलया, नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौं। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौं। पूर्व पश्चिम राजमार्गको लागि रू 37.46 अर्ब विनियोजन गरेको छु। काठमाण्डु तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौ। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि रू 17.64 अर्ब विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौं। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 वटा सड़क पुल निर्माण सम्पन्न गर्नेछौं। यस राजमार्गको लागि रू 4.65 अर्ब विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि रू 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौ। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रू 2.16 अर्ब विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न रू 1.46 अर्ब विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौं। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौं। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि रू 9.87 अर्ब विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौं। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौं। यो यी सड़क खण्डको लागि रू 6.55 अर्ब विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौ। यी 3 वटा कोरिडोरका लागि रू 6.25 अर्ब विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डलाई स्तरोन्नति गर्न रू 1.35 अर्ब विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौं। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको

दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरूण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सड़कको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौं। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौं। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भावित अध्ययन गर्नेछौ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलसामदेखि जुम्लाको टोपला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मझेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौ। प्रमुख सड़क चोकमा ट्राफिक संकेत, चोक सुधार, सड़क रेखांकन, क्रैश ब्यारियर र डिभाइडर जडान तथा मरमतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि ₹2,46 करोड़ विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाडौँ तराई मधेस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौं। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मर्मत सम्भार गरी धूलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न ₹28,52 करोड़ विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न ₹3,17 करोड़ विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन ₹1,83 करोड़ विनियोजन गरेको छु। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि ₹4,19 करोड़ विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौ। जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न ₹5,14 करोड़ बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौ। सड़क तथा शहरी पूर्वाधार विकासका लागि ₹286,48 करोड़ विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेसमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डीप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौ। तराई मधेसमा अधूरा रहेका 280 खानेपानी आयोजना सम्पन्न गर्न ₹2,50 करोड़ विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौ। किर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सिकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौ। यस आयोजनाका लागि ₹7,26 करोड़ विनियोजन गरेको छु। शहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ। दमक, धरान, इटहरी, वीरगंज र हेटौँडा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न ₹2,34 करोड़ विनियोजन गरेको छु। उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौ। काठमाण्डु उपत्यकाको सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा दैनिक 7,27,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको
निर्माण सम्पन्न गर्नेछौं। यस कार्यका लागि रू 3,46 करोड विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौं। खानेपानी तथा सरसफाईतर्फ रू 37,17 करोड विनियोजन गरेको छु। स्वच्छ ऊर्जा, आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5,535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौ। निर्माणाधीन तनहुँ जलाशयुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढ़ी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौ। 1061 मेगावाटको माथिल्लो अरूण, 828 मेगावाटको उत्तर गंगा, 210 मेगावाटको चैनपुर सेती, 900 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौं। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 1200 मेगावाटको बुढ़ी गण्डकी जलाशयुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढ़ाउनेछौं। 670 मेगावाटको दूधकोशी जलाशयुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 900 मेगावाटको अरूण तेस्रो, 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढ़ाइएका करिब 3,000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न रू 70 अर्ब विनियोजन गरेको छु। हेटौडा ढल्केबर इनरुवा 400 केवी प्रसारण लाइन चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केवीका नयाँ खिम्ती, बारबिसे काठमाण्डू र हेटौडा रातमाटे लप्सीवेदी, न्यू दमौली, न्यू बुटवल प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौं। अन्तर्देशीयतर्फ बुटवल गोरखपुर र इनरुवा पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौं। ढल्केबर मुजफ्फरपुर सीतामढ़ी, लम्की दोदोधरा बरेली, लमही लखनऊ, निजगढ़ मोतिहारी र चिलिमे हब केरूङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण शुरू गर्नेछौं। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौं। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौं। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौं। सुक्खायामको पीक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौं। ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढ़ाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि रू 85,54 अर्ब विनियोजन गरेको छु। सिंचाई, आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउनेछौं। यसबाट खेतीयोग्य सिंचित जमीनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौं। बबई सिंचाई आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1,066 हेक्टर जमीनमा सिंचाईको सुविधा पुर्याउनेछौं। राजापुर सिंचाई आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढ़ाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौं। यी आयोजनाका लागि रू 5,63 करोड विनियोजन गरेको छु। सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमीनमा थप सिंचाई सुविधा पुर्याउनेछौं। यसका लागि रू 2,55 करोड विनियोजन गरेको छु। सुनकोशी मरीन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौं। यस वर्ष यसका लागि 2,98 करोड विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरीन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गर्न रू 53 करोड विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौं। रानी जमरा कुलरी आयोजनाको लम्की खण्डको पूर्वाधार विकास

मरम्मत सम्भार गर्नेछौं। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ, चन्द्र नहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिंचाई प्रणालीको मरम्मत सम्भार तथा पुनर्स्थापनाका लागि रु 44 करोड़ विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेशका थप 3,980 हेक्टर खेतीयोग्य जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याउन रु 1,83 करोड़ विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन रु 80 करोड़ विनियोजन गरेको छु। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौं। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठूला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार दूर संचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउनेछौ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौ। छापा तथा विद्युतीय संचार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि रु 33 करोड़ विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि रु 5,93 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौं। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौं। विराटनगर, लहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इण्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौं। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौं। सुर्खेतमा 10औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11औं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि रु 4,03 करोड़ विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रु 1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 वटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौं। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रु 8,60 करोड़ विनियोजन गरेको छु। संगीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्यूट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौ। स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत

अध्ययनको अवसर प्रदान गर्नेछौ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछौ। शिक्षा क्षेत्रका लागि 218 अर्ब 30 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य, सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड़ विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रू 13 अर्ब 15 करोड़ विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेश प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएछौ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौ। यस अन्तर्गत धुलीखेल सामुदायिक अस्पताल र काठमाण्डू इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदानका लागि रू 32 करोड़ विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। मधेश प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छु। महिला
स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण आय आर्जन प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौं। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ₹3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौं। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौं। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौं। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौं। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौं। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ ₹120 अर्ब विनियोजन गरेको छु। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौं। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौं। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौं। समतामूलक सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछूत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपडी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौं। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौं। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौं। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि ₹31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ ₹2 अर्ब 27 करोड़ विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32 अर्ब 46 करोड़ पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौं। कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौं। सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौं। कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढ़ाउनेछौं। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौं। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न ₹36 करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौं। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि ₹2 अर्ब 19 करोड़ विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयर हाउस रिसिट
फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौं। पशु पन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौं। खोरेत लगायतका रोग नियन्त्रण गर्न रु 24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गर्नेछौ। 35 नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौ। जग्गा घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौं।

कृषि तथा पशुपन्छी विकासका लागि रू 46,92,00,00,000 विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रू 1,00,00,000,000 विनियोजन गरेको छु। जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्नेछौ। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौ। डडेलो नियन्त्रणका लागि ड्रोन तथा सैटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौ। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्थापना गर्नेछौ। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रू 12,31,00,00,000,000 विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83,00,00,000,000 विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्राण्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्थोरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौ। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौ। खप्तड बढ़ीमालिका, शुक्लाफाटा, काँक्रे विहार, पञ्चकोशी रारा, ठाकुरद्वार, स्वर्गद्वारी, रूरू क्षेत्र, देवघाट, मुक्तिनाथ तिलिचो, कालिचोक, जुगल, गोसाईकुण्ड, सखडा, धनुषाधाम, गढ़ीमाई, हलेसी, चतरा, पाथीबरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौ। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड, रामारोशन, बढ़ीमालिका, बुढ़ी नन्दा, रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाड़ी पर्या पर्यटन पदमार्ग डाफे रूटको विकास गर्नेछौ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तीनजुरे पाथीबरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाड़मा परीक्षणका रूपमा कास्की, लिपेनी, थुम्सीकोट, भाचोक, लम्तरी, प्रिन्स चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास, छाद्दी, बाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दी, देवघाट रूट निर्माण गर्नेछौ। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौ। दलित समुदायको परम्परागत मौलिक सिप कला तथा पेशाको प्रवर्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6,000 मिटर भन्दा बढ़ी उचाइ भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रू 1,53,00,00,000,000 विनियोजन गरेको छु। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको टरीगाउँ विमानस्थल स्थरोन्नति गर्नेछौ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू 7,34,00,00,000 र नागरिक उड्डयन क्षेत्रका लागि रू 2,93,00,00,000,000 विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार,
रिवर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौं। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौं। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौं। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौं। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौं। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौं। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौं। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौं। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौं। श्रम तथा रोजगार क्षेत्रमा ₹3,63,00,00,000 विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन सञ्चालन गर्नेछौं। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौं। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौं। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौं। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न ₹22,00,00,000 विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि ₹65,00,00,000 विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौं। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौं। खानी क्षेत्र ठूला उद्योग र 5 मेगावाट भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्डसहित डिजाइन निर्माण र मरमत गर्न ₹50,00,00,000 विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौं। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौं। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौं। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौं। वाणिज्य विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौं। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयनमा ल्याउनेछौं। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ₹1,18,00,000,000 विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा कार्पेट धागो तयारी कपड़ा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौं। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईभी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ₹8,31,00,00,000 विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौं।
प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1,000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौं। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ₹4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौं। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौं। संयुक्त राष्ट्र संघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौं। क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अगाडि बढ़ाउनेछौं। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौं। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौं। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौ। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौं। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौ। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौं। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौं। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराउनेछौं। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौं। विद्युत खपत बढ़ाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वाशिङ मेसिन, रेफ्रिजरेटर, भ्याक्युम क्लिनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौं। बीमा धितोपत्र तथा सहकारी, नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौं। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौं। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौं। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क ₹10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले संचालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौं। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौं। धितोपत्र बजार व्यवस्थापन र कसूर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौं। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौं। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौं। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ। सुशासन, स्वार्थको द्वन्द सम्बन्धी कानून तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौं।
कसुरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौं। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौं। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक सम्वादको प्लेटफर्मको रूपमा विकास गर्नेछौं। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौं। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत यातायात राहदानी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौं। बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौं। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौं। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौं। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्नेछौं। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौं। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौं। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौं। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौं। कारागारको सुदृढीकरण, क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौं। विपद पश्चातको क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौं। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतीकरणको पुनरावलोकन गर्नेछौं। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानूनी सुधार मार्फत समाधान गर्नेछौं। संघीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124,34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹1,270,58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ ₹431,10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ ₹422,64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान
चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड़ बेहोर्दा रु 657 अर्ब 29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष रु 245 अर्ब 89 करोड़ आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रु 164 अर्ब 11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि रु 61 अर्ब 50 करोड़ र स्थानीय तहका लागि रु 90 अर्ब 20 करोड़ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रु 4 अर्ब 60 करोड़ र रु 8 अर्ब 93 करोड़ समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रु 3 अर्ब 82 करोड़ र रु 9 अर्ब 40 करोड़ विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रु 39 अर्ब 72 करोड़ र रु 206 अर्ब 8 करोड़ सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रु 175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रु 600 अर्ब भन्दा बढ़ी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिइएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टा को संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौं। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु। क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी,
नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याच्युरेशन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। चुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्त शुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानून ल्याउनेछौ। राजस्व प्रशासनमा आधुनिकीकरण, राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौ। वार्षिक ₹10 करोड़ भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौ। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौ। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौ। डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एण्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौ। कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढ़ी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाड़ी लगायत बहुकर लिन पाइने छैन। प्रदेश प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खुलाउनुपर्ने व्यवस्था गर्नेछौं। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौं। कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ पारदर्शी र यथार्थपरक बनाउनेछौ। भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौ। पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौ। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौ। अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौ। कर सहुलियत, छूट तथा सुविधा, नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु। आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट

अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा स्थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सुचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमान्दारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्रसेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अङ्क जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव, समर्थन र सहयोग सरकारको अविनाशी पुँजी हो, जसको बचाउ र बढ़ोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल, निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावनासहित साथ दिन हार्दिक अपील गर्दछु। धन्यवाद।

0: मान्य सदस्यहरू, संघीय संसदको दुवै सदनको संयुक्त बैठक यही स्थगित हुन्छ।
1: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 का वडा अध्यक्ष, समाजसेवी, व्यवसायी, नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं।

0: अध्यक्ष सकुन बुढाथोकी नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार फसको दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सरकारले अभियान चलाउने। आयकरको न्यूनतम सीमा 10 लाख पुर्याउने घोषणा। मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्य सत्ताको चरित्र आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र आफ्नो देशको भूमिमा हालै भएको ड्रोन घटना रूस युक्रेनको युद्ध यताकै सबैभन्दा भयंकर रहेको रोमानियाका राष्ट्रपति निकुसर डानाको दावी। अब समाचार विस्तारमा। सरकारले आयकरको न्यूनतम सीमा बढ़ाएको छ। हालसम्म आयकरको न्यूनतम सीमा 5 लाख रूपियाँ रहेकोमा सरकारले अब 10 लाख पुर्याएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्य मार्फत अर्थमन्त्री स्वर्णिम मुवांगले न्यूनतम आयकरको सीमा 10 लाख कायम गरिएको बताउनुभयो। अब 10 लाख रूपियाँसम्म वार्षिक आमदानी हुनेले 1% मात्रै कर तिरे पुग्छ। सरकारले विदेशी विनिमय संचित रहेका केही अंश सुभरी इन वेल्थ फण्ड मार्फत परिचालन गर्ने नीति लिएको हो। सरकारले 2 करोड़ लगानी गरेर कृषि पशुपालन गर्नेलाई प्रोत्साहन गर्ने भएको छ। न्यूनतम 2 करोड़सम्मको लगानीमा कृषि पशुपालन गर्ने कृषकलाई प्रति वर्ष 10% दरले प्रोत्साहन गर्ने भएको हो। नेपाल टेलिकमको शेयर सर्वसाधारणमा बिक्री गरिने घोषणा गरेको छ। 36% शेयर सरकारले राखेर बाँकी शेयर पुष मसन्तभित्र बिक्री गर्ने घोषणा गरेको हो। काठमाण्डु तराई मधेसको द्रुत मार्गमा 40 वटा पुल बन्ने भएको छ भने सो मार्गमा 5.4 किलोमिटर सुरुङ बन्ने भएको हो। आयु आयोजनामा 17 अरब 64 करोड़ बजेट सरकारले छुट्याएको छ। सरकारले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्नको लागि अभियान चलाउने भएको छ। अर्थमन्त्री वाग्लेले भन्नुभयो, सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउँछौ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौ, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौ। अर्थमन्त्री डाक्टर वाग्लेले भन्नुभयो, यो बजेट स्वदेश र विदेशमा रहेका सबै नेपालीले जायज अपेक्षाको परित्यारिलो उपकरण बन्ने अर्थमन्त्रीको भनाई रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्य सत्ताको चरित्र आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताउनु भएको छ। गणतन्त्र दिवस 2083 को अवसरमा सैनिक मञ्च टुडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले राजनैतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नको लागि शासकीय स्वरूप र राजनैतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताउनु भएको हो। राजनैतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्नुहुँदै उहाँले राजनैतिक दल र नेतृत्वलाई अझ बढ़ी सृजनशील विनयशील र उत्तरदायित्व बन्न आह्वान समेत गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउने बताउनु भएको छ। 19 औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबीचको भिन्नता समाजले तत्काल होइन जीवन भोगाईको नतिजामा विस्तारै थाहा पाउने कुरा रहेको बताउनु भएको छ। आज ठिक 18 वर्ष अघि हामी नेपालीले आफैले निर्वाचित गरेको संविधान सभाद्वारा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन हो। जनताले आफ्नो लागि आफैले शासन प्रणाली निर्धारण गर्ने गणतान्त्रिक अधिकार प्राप्त गर्न 7 दशक भन्दा लामो संघर्ष गर्नु पर्यो उहाँले भन्नुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाण्डुभित्र भूमिहीन र सुकुम्बासीमाथि सरकारले देखाएको व्यवहार 16 आना गलत भएको टिप्पणी गर्नु भएको छ। पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्नुहुँदै वहाँले आफू पटक पटक काठमाडौँबाट निर्वाचित सांसद र जनप्रतिनिधि भएकाले राजधानीको अवस्थाबारे मूल्यांकन गर्दा समृद्धिको मात्र होइन समुन्नतिको दृष्टिले पनि हेर्नुपर्ने बताउनु भएको छ। वहाँले भन्नुभयो, कसैले काठमाडौँलाई समृद्ध भन्ला तर म समुन्नति खोज्ने भएकाले यो ठिक भएन भन्छु। जुन तरिकाले भूमिहीन र सुकुम्बासीसँग व्यवहार गरियो त्यो सोहोरै आना गलत भयो। भूमिहीन र सुकुम्बासीको मुद्दा केवल टहरा वा घर भत्काउने विषय नभई मानिसको आत्मसम्मानसँग जोड़िएको संवेदनशील विषय हो, उहाँले भन्नुभयो।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 98 49 18 65 62 98 49 18 65 62। कल्पवृक्ष बहुउद्देश्य

0: होइन नेपाली जनताको लामो संघर्ष बलिदान त्याग र लोकतान्त्रिक चेतनाको परिणाम स्वरूप स्थापित ऐतिहासिक उपलब्धि हो उहाँले भन्नुभयो। प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गर्नुभएको छ। पार्टी स्थापनाको 36 वर्ष प्रवेश गरेको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले उक्त कुरा बताउनु भएको हो। अध्यक्ष लिङदेनले मानवाधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाईका लागि प्रतिक्रिया अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। मानवाधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वपूर्ण हो। यसले धेरै कुराको उजागर गरेको छ र यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्छ उहाँले भन्नुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष गुरुमान घिसिङले अन्य पार्टीसँग पनि एकता वार्ता भइरहेको बताउनु भएको छ। हाम्रो नेपाल पार्टीसँग एकता कार्यक्रममा बोल्नुहुँदै उहाँले विभिन्न पार्टीसँग एकता गर्दै अगाडि बढ़ने बताउनु भएको हो। उहाँले भन्नुभयो, अस्ति राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गर्यौं, अहिले हाम्रो पार्टी नेपालसँग एकता भएको छ। त्यसै गरेर अरू धेरै पार्टीसँग पनि उज्यालो नेपाल पार्टीमा समाहित हुन छलफल भइरहेको छ। विभिन्न पार्टीहरूका नेता र विभिन्न बुद्धिजीवीहरू र विभिन्न पेशा व्यवसायमा रहेका पनि सामूहिक हुने क्रम बढ़िरहेको उहाँले बताउनु भएको छ। उहाँले आफ्नो पार्टी साँच्चीकै विकल्पको रूपमा स्थापित हुने दावी गर्नु भएको हो। प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका नेता जनार्दन शर्माले आज पनि नेपालमा लोकतान्त्रिक मूल्य संस्कृति र व्यवहारको खडेरी रहेको बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो, आज पनि नेपालमा लोकतान्त्रिक मूल्य संस्कृति र व्यवहारको खडेरी छ। यसको पुनर्स्थापना नगरी असली लोकतन्त्रको अभ्यास सम्भव छैन। गणतन्त्र घोषणा हुँदासम्म आम नेपाली जनताको जनमत मात्र होइन तत्कालीन राजा समेतको सहमति रहेको तथ्याङ्कलाई पनि हामीले बिर्सनु हुँदैन उहाँले भन्नुभयो। नेता शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र समावेशिता सुशासन र समृद्धिको लागि योगदान गर्न सर्वप्रथम गणतन्त्र दिवसको अवसरमा लोकतन्त्रको आत्मा सातीकरण गर्ने प्रतिबद्धता गर्न सबैसँग आग्रह गर्नुभयो। दोलखाको भैमसर नगरपालिका वडा नम्बर 1 सुस्पाको एकीकृत बस्तीमा निर्माण भएका घरहरू अलपत्र परेका छन्। 2072 साल वैशाखमा गएको भूकम्पले घरबार विहीन बनेपछि बोसिम्पाका भूकम्प पीड़ितलाई वडा नम्बर 1 पानी पोखरीमा स्थानान्तरण गरिएको थियो। सुस्पाको एकीकृत बस्तीमा अधिकांश घरहरू पूर्ण रूपमा निर्माण हुन बाँकी रहनुको साथै निर्माण भएको घरहरूमा पनि स्थानीय नबसेका कारण अलपत्र परेको स्थानीयको भनाइरहेको छ। यसै सन्दर्भमा हामीले नगरपालिका वडा नम्बर 1 सुस्पाका एकीकृत बस्तीमा बस्दै आउनुभएका केही व्यक्तिहरूलाई यो बस्ती अलपत्र पर्नुको कारण के हो भनेर सोधेका छौं।
1: नमस्कार, मेरो चाहिँ कुमार थामी 39-40 घरधुरी जस्तो चाहिँ अलपत्रमै छन्। के कारण चाहिँ अब अलिकति आर्थिकै अभावले हो भने चाहिँ अब अलिकति उहाँहरूलाई यहाँ बसेर बेरोजगारी जस्तो भयो, अलिकति जीविकोपार्जन गर्नु पनि अलिक गाह्रो भयो। त्यही भएर उहाँहरू अब चुलोमा भिन्नता भएको थियो, घर अब घरधुरी आयो, घर बनाए, तर उहाँहरू चाहिँ अब काठमाडौँतिर बाहिर अब जीविकोपार्जन गर्नुको लागि कमाइ खानुको लागि नै अब उहाँहरू बाहिर निस्किनु भयो। त्यो कारणले नै यहाँको घर चाहिँ अलिकति अवस्थित जस्तो देखियो। हामीलाई यो बस्तीमा अब तपाईँको पहिला जे जस्तो गरी बनेको थियो यो अब संरचनाहरू हाम्रो घर बाहेक पोखरी भयो, सिँढी भयो, हरेक कुराहरू यी अब ट्याग बाटो भए यी सबै झिर्न अवस्थामा गएको छन्।
2: कसैले ऋण परेका छ, कोही पैसा कमाउन गएको छन्, कोही अब यहाँ अलि अपाग भइकन उतै नै बसेका छन्। कोही कोही चाहिँ आएर यहाँ बस्छन् कहिले कहिले बेलुका बेलुका फेरि। खेती चाहिँ अर्को ठाउँ छ होइन, खेती लाउनु जानु परेको। कोही बेलुका आउँछन्, बिहान जान्छन्।
3: घरेरीमा त पुरै पानी नै पानी थियो, मिस हिलो हिलो थियो। फेरि डोजर लाएर अनि टिप्परलाई बुझेन, भोलिपल्ट माटोहरू ओसारेर पैसा जति उतै खर्च भयो। अनि आर्थिक अभावले गर्दा चाहिँ यो घर आजसम्म फिनिसिङ नभएको। मिस बोसिम्पामा बस्छौँ, यो अब बनाउने जब 3 लाखले त केही जस्तो नि भएन मिस, पुरा खर्च भयो। अनि त्यो पहिलाको यो घर बनाएको फिर्दै ठिक्का छ मिस, अनि त्यही भएर यो
4: आफै नै जागिर खाने मौका त आ

0: खण्डका लागि 3,78,00,000 रूपियाँ र मेल घुम्ती काटाकुटी सड़क खण्डको लागि 1,89,00,000 रूपियाँ स्रोत सुरक्षित भएको कार्यालयले जनाएको छ। यी दुवै आयोजनाको निर्माण कार्य 10 महिनाभित्र सकिने गरी टेण्डर आह्वान गरिएको हो। प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरिदिएपछि तत्कालै सड़क निर्माणको प्रक्रिया अघि बढ़ाउन टेण्डर आह्वान गरिएको प्रमुख ओझाले बताउनुभयो। दोलखामा 19 औं गणतन्त्र दिवसको अवसरमा आज खोर्तली सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। गणतन्त्र दिवसको अवसरमा डिभिजन वन कार्यालय दोलखा र खोर्तली सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा खोर्तली सामुदायिक वनमा वृक्षारोपण गरिएको खोर्तली सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष एवं प्रवक्ता श्याम गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष रोपिएको बिरूवाहरू मरेको र यस वर्षको हावाहुरीले रूख ढालेको ठाउँमा जापानिज जातको धुपी सल्ला रोपिएको हो। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकोटा नम्बर 12 बाहुने पार्टी स्थित इन्द्र ध्वज गणको आयोजनामा अभ्यास मनसून कार्यक्रम सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधान, सिन्धुपाल्चोकका प्रमुख जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र, सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्षहरू, एनसीसीका विद्यार्थी लगायतको सहभागिता रहेको थियो। मनसूनजन्य विपदका समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आयोजना गरिएको अभ्यास कार्यक्रममा नदीमा फँसेका व्यक्तिहरूको उद्धार, पहिरोमा परेर घाइते तथा अलपत्र परेकाहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास प्रदर्शन गराइएको बताइएको छ। काभ्रे प्लान्चोकको बनेपा नगरपालिका वडा नम्बर 3 अन्तर्गत नालामा स्वच्छ दूध उत्पादन सम्बन्धी अभिमुखीकरण तथा एक दिने तालिम सम्पन्न भएको छ। नेपाल डेरी एसोसिएशन तथा बनेपा नगरपालिका वडा नम्बर 3 को संयुक्त आयोजनामा भएको कार्यक्रम सञ्चालन गरिएको हो। विश्व दुग्ध दिवस 2083 को अवसरमा आयोजित कार्यक्रममा दिगो क्षेत्रको दिगो विकास, पोषण, सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने मूलनारा सहित दुग्ध क्षेत्रको दिगो विकास, पोषण, सुरक्षा तथा आर्थिक समृद्धिको विषयमा विशेष छलफल गरिएको थियो। सोलुखुम्बुको खुम्बु पासाङ लम्बु गाउँपालिकाले थामे बस्ती पुनर्स्थापना तथा बाढ़ी पहिरो नियन्त्रणको लागि तीव्र रूपमा काम गरिरहेको छ। 2081 साउन 32 गते गएको हिम पहिरोको कारण खुम्बु पासाङ लम्बु गाउँपालिका 5 थामेमा बाढ़ी गई भौतिक क्षति भएको थियो। सोही बस्ती पुनर्स्थापनाको लागि गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको गाउँपालिकाका इन्जिनियर दीप कुमार बस्नेतले जानकारी दिनुभयो। थामेको कुल 56 घरदोरी मध्ये 25 घर पूर्ण रूपमा क्षति भएको र सो बस्तीमा 135 जना कुल जनसंख्या रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब बाँकी प्रसंगहरू। राजतन्त्र पुनर्स्थापनको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ। आज सुख संगठनले माइती घरमा प्रदर्शन गरेको हो। गणतन्त्र दिवसको दिन आयोजना गरिएको सु प्रदर्शनमा गणतन्त्र दिवस धोका हो, राजा ल्याऊ देश बचाऊ भन्ने लगायतका नाराहरू लगाइएको थियो। क्रान्तिकारी कम्युनिष्ट पार्टी लिखित विद्यार्थी संगठन अनेर सबै क्रान्तिकारीको उपाध्यक्ष नेत्र

0: उत्साहीका नेता कार्यकर्ता नेकपा भित्रिएका छन्। बीस विद्यार्थी नेताहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल, सह संयोजक माधव कुमार नेपाल, नेता अग्निप्रसाद सापकोटा लगायतले पार्टीमा स्वागत गर्नुभएको हो। नेकपा भित्रिनेहरूमा सचिव नरबहादुर कुमार, नवराज विका, कोषाध्यक्ष लक्ष्मण विका लगायत रहनु भएको छ। पार्टीमा भित्रिएकाहरूलाई उचित जिम्मेवारी दिने अध्यक्ष दाहालले बताउनुभयो। मठ मन्दिर आगो लगाइदिन्छौ जस्ता धार्मिक भावनामा आघात तथा सद्भाव भड्काउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ पर्नु भएको छ। पक्राउ पर्नेमा रूपगुम पश्चिम 8-20 कोट नगरपालिका 12 घर भई हाल काठमाडौँ टोखा नगरपालिका 8 बानियाटार बस्ने 27 वर्षीय जनकको परिवार रहनु भएको छ। परिवारले केही दिन अघि अनामगरस्थित सम्भार डबलीमा उक्त भड्काउ अभिव्यक्ति दिनुभएको थियो। उहाँले बोलेको कुराले धार्मिक भावनामा आघात तथा सद्भाव भड्काएको प्रहरीले बताएको छ। उहाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रोमानियाका राष्ट्रपति निकुसर डानले आफ्नो देशको भूमिमा हालै भएको ड्रोन घटनालाई रूस युक्रेन युद्ध शुरू भएताकै सबैभन्दा गम्भीर घटनाको रूपमा व्याख्या गर्नुभएको छ। उहाँका अनुसार यो घटनापछि राष्ट्रिय रक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ, जसले अनुपातिक उपायहरू सम्बन्धी निर्णय गर्नेछ। म अत्यन्त दृढताका साथ घोषणा गर्दछु कि यस घटनाको पूर्ण जिम्मेवारी रूसी संघको हो। राष्ट्रपति डानले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भन्नुभएको छ। घटनापछि रोमानियाली हवाई क्षेत्रमा ड्रोन देखिएपछि दुईवटा F-16 फाइटिङ फल्कन लडाकु विमान परिचालन गरिएको थियो। राष्ट्रपतिका अनुसार नागरिक सुरक्षालाई जोखिममा पार्ने अवस्था हुन सक्ने भएकाले तत्कालै ड्रोन नष्ट गर्ने अनुकूल अवस्था थिएन। सहयोगी राष्ट्रहरूबाट थप एन्टी ड्रोन क्षमताहरू तैनात गर्न औपचारिक रूपमा अनुरोध गरेको पनि उहाँले बताउनु भएको छ। यस घटनाको बारेमा रूसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। रोमानियामा भएको ड्रोन दुर्घटनापछि युरोपेली संघ EU-का शीर्ष नेताहरूले कड़ा प्रतिक्रिया जनाउँदै घटनाको निन्दा गर्नुभएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सरकारले अभियान चलाउने। आयकरको न्यूनतम सीमा 10 लाख पुर्याउने घोषणा। मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्य सत्ताको चरित्र आचरण र राजनैतिक निष्ठामा आमूल परिवर्तन आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र आफ्नो देशको भूमिमा हालै भएको ड्रोन घटना रूस युक्रेन युद्ध यताकै सबैभन्दा भयंकर रहेको रोमानियाका राष्ट्रपति निकुसर डानको दावी। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz।
2: हजुर बुबा नमस्कार।
3: नमस्कार नानी। नमस्कार।
2: के छ खबर? सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
2: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलाखा।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याफोल्ला टसिदेले नमस्कार सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यून व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यून व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 98 61 16 53 18 98 61 16 53 18।
1: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारबको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमादोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 40 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।

0: Brum brum.
1: Ukali ma pani hajur motor jado raicha. Gintang.
2: फसियो यार फेरि फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
0: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
7: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
7: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
6: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
7: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855-27806 र 9814-80-56-42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
8: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
9: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
6: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851-65-046।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: त डरै रिसाएछन् कसले पनि खै खै यति करलाण्डन नजाने के गर्छ
1: मुहा रियाली छ क्या
2: हे के भनौँ खै हे।

0: তালে ফগন ভাষাকে গেছে ভাই
1: হ্যাঁ গাউদিন মা।

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ।
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ? हे

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062। ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
6: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नु भएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
7: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: यो रेडियो सयुङको समय सूचक हो।
9: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
4: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
5: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
4: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त।
5: चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
6: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
5: पहेँलो दाँतलाई चम्काउने,
6: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
5: दाँतमा हिरा राख्ने,
6: सुनको खोल राख्ने
5: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
6: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607।
7: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू:
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन, के एक्लै गुनगुन गरिरहेको?
9: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भो त, लगेर पाले भइगयो नि?
9: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
7: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
10: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
7: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क

0: पहाडे पनि किन दुखेको पक्ष हो हाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
0: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
1: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: ए हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचो गाउँपालिकाको सूचना। यस कालिङचो गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्दो डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन,
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841 57 70 69
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
10: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 70 69 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्यकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्यकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्यकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्यकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्यकरण हुने दिन बिहान 8 बजेभित्र वन्यकरण स्थलमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647940।
1: सञ्जय छिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुआ बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खनादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीग्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: जागिर खाने मौका त आएको थियो नि,
6: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि
4: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा चाहिँ आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्जुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनर्प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जसँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीती कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा स्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीती कथाको आजको विषयमा पनि अघिल्लो साताबाट शुरू भएको कथा विवाहित पुरूषसँगको प्रेमको दोस्रो अर्थात अन्तिम भाग लिएर आएको छु। यो कथा सुनाउन एक किसिममा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेली पछि आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोस्।

निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत गरे। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीति कथाको साथमा हुनुहुन्छ। गीति कथाको आजको विषयमा पनि अघिल्लो साताबाट शुरू भएको कथा विवाहित पुरूषसँगको प्रेमको दोस्रो भाग लिएर आएको छु। अब सुनौ विवाहित पुरूषसँगको प्रेमको कथाको यो दोस्रो तथा अन्तिम भाग।

मैले भने पागल नबन। उनी बोलिन्, पहिले बनाउने अनि अहिले नबन भनेर हुन्छ? मैले भने, म यहाँ तिमीलाई बुझ्न आएको म आफैले त आफैलाई बुझ्न सकेको छैन, हजुरले के बुझ्नुहुन्छ र? उनले यस्तो कुरा गरिन्, तिमी जस्तो भेटेको नै थिएन। मैले भने, त्यसैले त म खास छु नि है। यो गलत हो, मैले उनलाई भने, यस्तो गल्ती त म खुसी खुसी गर्छु नि। उनी भन्दै थिइन्, तिमी सम्हालिनु पर्छ भने मैले, यो दुई दिन मलाई डुब्न दिनु, म अनि तिमीसँगै डुबे भने। उनले भने, यो मायाको सागर मिलेर तरौंला, गाना पो गाउन लाए कि? उनले भनिन्, आफू एउटा कुरा गरेका छ, ऊ त अर्को, सक्नुहुन्न भने सक्दिन भन्नु। मैले भने, मलाई पागल बनाएर नै छाड्ने हो? उनले भनिन्, छाड्दै छाड्दिन म। मैले भने, तिमीलाई समात्ने अर्को आउँदैछ? उनी भन्दै थिइन्, त्यही तनावबाट भाग्न यहाँ आए कि अर्कोले तनाव दिइराख्या। मैले भने, तिमी पहिलेदेखि नै यस्तै हो कि बीचमा दिमाग हल्लिने काम गरेकी थियौ? उनले भनिन्, क्यारे? मैले भने, दामन नै किन, अहिलेसम्म आएको छैन, सोचेको थिएँ कुनै दिन बोयफ्रेन्डसँग आउँछु। ए है, म तिम्रो बोयफ्रेन्ड हो र? के को बोयफ्रेन्ड? अहिले त म झन् बुढोसँग आएकी छु। मैले भने, दुईवटा बुढी हुन्छन् तेरो भन्थे, भएछन् क्या? उनले भनिन्, हेर न, खुब मक्ख परेको। मैले भने, मैले केही भने त दिइहाल्नु पर्छ है। उनी अनिता भन्दै थिइन्, मैले उसलाई बुझ्न नै सकेको छैन, म उसलाई पढ्छु भन्ने कतै आफै उसको लागि एउटा पाठ त होइन जस्तो पनि लाग्छ। उसले मलाई आफ्नो जिन्दगीको पुरा किताब नै मानेको

म विवाहित यस्तो पनि होइन कि म खुशी छैन। मैले माया गरेकोसँग नै बिहे गरेको र त्यो माया पहिले जति थियो अहिले पनि त्यति नै छ र सायद त्यो भन्दा पनि धेरै पनि। उनले भने, जलाएको हो मलाई, त्यो त मलाई सुरुमा नै थाहा थियो कि हजुर विवाहित हो भन्ने। तिमी खुसी हुनुभन्दा अगाडि नै मैले तिम्रो खुसी खोसिदिएँ। उनले भनिन्, मैले त्यस्तो भनेकी छु कहिल्यै, हा कुरा नगर्नु, म अहिले जति खुसी छु नि त्यति म कहिले पनि थिएन र सायद हुन्न होला पनि, यसको कारण पनि हजुर नै हो नि। मैले भने, सक्दिन यार तिमीसँग। उनले भनिन्, मैले सक्नु भनेकी नै छैन। सूर्यको प्रकाश पर डाँडामा विश्राम लिने तर्खरमा छ, चिसो हावाको सिरेटो मुटु नै कमाउने गरी चलिरहेको छ। यो ठाउँ म पहिले पनि आएको थिएँ तर आज सब नौलो लाग्दैछ, बेग्लै अनुभूति हुँदैछ। त्यसमाथि उनको मुहारको त्यो खुसी, कोही आफ्नो कारणले खुसी भएको देख्दा नि बेग्लै आनन्द आउँछ। कस्तो चिसो, उनले भनिन्, म तातो बनाइदिउँ। भो पर्दैन, उनी शर्माइन्, किनभने फेरि जलेर खरानी हुनुभयो भने। उनी मुसुक्क हाँसिन्। मेरो डायलग मलाई नै, मैले प्रश्न गरे। अनि के त, उनले प्रत्युत्तर दिन्। अब त म किन चाहियो र आगो छ नि है, मैले भने। राति त हुन्न नि साथमा आगो, उनी इत्रिन्। म त छुन्न तिमीलाई, न छुई छातीमा सुताउनु न है, न्यानो हुन्छ, उनी माया महसुस गर्दै थिइन्। छातीमा सुताउने मात्र, सोधिहाले। अ किनभने, प्रश्न गरे। न्यानो हुन्छ नि त, रम खाऊ न त्यसै न्यानो हुन्छ। मगाइसकेकी छु, उनले भनिन्। क्यारे, म जसँग भएँ, कस्तो के खाली क्यारे क्यारे मात्र, जहिले पनि मैले जे भने पनि त्यही मात्र हुन्छ। आजको रात र भोलिको दिनको त म रानी हो रानी, मैले भने। रातको रानी हो कि क्या हो, उसँगको समीप्यता, ऊ झन झन मातिर सर्दै थिए, जति रक्सीको मात्र गर्दैछ ऊ झन खुल्ला हुँदै थिए। यो पल मेरो सपनाको पल हो, मेरो मनको कुनामा यो चाहना कतै दबेर बसेको थियो, साकार आज हजुरले गर्दा भो, मैले भने। तिमी किन यस्तो छटपट आएको, मलाई हजुरको अंगालोमा जोडसँग कसिएर रुन मन लागेको छ। भयो है अब रक्सी तिमीलाई लागिसकेको छ, उनले भने। म त लुकी लुकी रक्सी खान्छु नि त, यति लाग्दैन, मैले भने। अनि के पागल जस्तो कुरा गरे कि त, उनले भनिन्। के हो झ्याप भए एडभान्टेज लिने विचार छ कि क्या हो, मैले भने। अलिअलि रक्सीले माथि एकी केटी अन्जान ठाउँ एउटै कोठा छाड्छु जस्तो मानेकी छौ कि क्या हो, उनले भनिन्। हजुर चाहिँ नखानु है अब रक्सी, मैले भने। तर्स्यौ कि क्या हो, अनि भोलि मैले त केही गरेको छैन, सब रक्सीको कमाल हो भन्नुभयो भने, उनी मुसुक्क मुस्कुराइन्। भयो, डराउनु पर्दैन, म केही पनि गर्दिन, केही नगरे पनि हजुरको अंगालोमा चाहिँ सुत्ने हो, उनी उत्साहित हुँदै थिइन्। अंगालोमा सुत्ने अनि केही, सोधे मैले। उनी भन्दै थिइन्, मलाई विश्वास छ, जहाँ माया हुन्छ त्यहाँ भावना साटासाट हुन्छ। माया अर्थ न कसैले बुझ्यो र न कसैले बुझ्न नै सक्छ। ऊ एकहोरिएर मलाई नै हेरिराखेकी छे, मानव मिल्थ्यो भने उसले मलाई सिङ्गो नै मिल्थे। ऊ नसामा लिप्त छे, म प्रष्ट देखिरहेको छु कि ऊमा रक्सीको नसा भन्दा प्रेमको नसा हावी भइराखेको छ। म उसलाई माया गर्न थालिसकेको थिएँ, कसैको आफूप्रतिको माया देख्दा स्वत ऊप्रति माया पलाउन थाल्छ र मैले त्यो महसुस गरिसकेको थिएँ। म उसलाई यो भन्न जरुरी ठान्दिन किनकि म उसलाई अझै पागल बनाउन चाहन्न। आई वान्ट टु किस यू, उनले मतिर प्रश्न गरिन्। मेरो जवाफ पहिले नै उनले मेरो ओठमा आफ्नो ओठ जोडिन्। मैले नकार्न सकिन, उनी मलाई निल्न खोज्दै छिन्। उनी माथि रक्सी र मायाको नसा एकैपटक चढेको जस्तो भएको छ, मानौ उनको छटपटी उनी शान्त गराउने प्रयासमा छिन्। उनलाई मैले बुझ्न नै सकेको छैन, त्यसैले उनको दिमागमा पढ्न असमर्थ छु, तर शान्त वातावरण र उनका बन्द आँखा म झस्किन। झस्किनु भयो त, सोधिन उनले। अह, यति मात्र बोल्न सके, घरकीलाई सम्झिनु भयो कि क्या हो, लडबडिएको स्वरमा केही झर्को पनाका साथमा उनी बोलिन्। मसँग कुनै जवाफ थिएन, हामीले लिमिट क्रस गर्नु हुँदैन, यसै भने मैले। गरे के हुन्छ, उल्टै सोधिन्। खुसियो कि क्या हो, मैले भने। छैन, म बोले। कस्तो के, म केटा तिमीले भन्नुपर्ने मैले भनिरहेको छु, मैले भन्नुपर्ने तिमी। यही त मनपर्छ नि हजुरको, मलाई हजुरको अंगालोमा रहनु छ सधैँभरिको लागि, र त्यो सधैँभरि भनेको आजको रात मात्र छ मसँग। म खुल्ला किताब जस्तै छु हजुरको अगाडि, जस्तो चाहनुहुन्छ त्यस्तै लेख्नुहोस्। मेरो जिन्दगीको किताबको त्यो अंश केवल हामी दुईजनालाई मात्र थाहा हुनेछ। मलाई तपाईँप्रति कुनै गुनासो छैन र हुने पनि छैन, म मात्र हजुरमा हराउन चाहन्छु। चरा चुरुङ्गीको चिरबिरले बिहानीको संकेत दिएको थियो, पारी

डुबेको घाम फेरि नयाँ उत्साहको साथ वरि डाँडामा झुल्केको थियो। प्रेम नउत्रिएको रक्सीको नासामा अझै उनी इन्द्रादेवीको काखमा थिइन्। म उनको उठाएको प्रतीक्षामा चियाको चुस्की लिँदै सोचिरहेको थिएँ। उठेपछि पक्कै प्रश्न त गर्छे। भेट हाम्रो जम्का भेट्ने हो। एउटा अपरिचित अनुहार थाहै नपाई मेरो जिन्दगीको अभिन्न अङ्ग जस्तै बनिसकेकी छे। उसको त्यो केटाकेटीपन, उड्न चाहनुको चाहना र उमाथि थपिन गएको दायित्व उडन भुल्ल छे। के गरम कसो गरम, उसको त्यो छटपटी मैले छरपष्ट देखेको छु। ऊ साँझ साह्रै माथिएकी थिए। ऊ नसामाथि भन्दा नसा ऊमाथि भारी थियो। ऊ रोएकी कराएकी थिए, छिनछिनमा हाँस्ने फेरि मसँग कराउने गरेकी थिए। मसँग साह्रै रुष्ट भएको भानमा सजिलै महसुस गर्न सक्थे। ऊ के बोलिरहेकी थिए त्यो उसैलाई थाहा छैन होला। सायद उसलाई डर रहेछ कतै म उसँग बोल्न छोड्ने त होइन भनेर। ऊ यो शब्द बारम्बार भन्दै थिए। मेरो उनलाई सम्झाउने प्रयास व्यर्थ हो भन्ने मलाई थाहा भइसकेको थियो। त्यसैले म चुप थिएँ। म एकहोरो उनको कुरा सुनिरहेको थिएँ। उनको त्यो पीड़ा म आफै महसुस गरिरहेको थिएँ। त्यो पीड़ाको कारण म आफै थिएँ। ऊमाथि थप पीड़ामा थप्न कदापि चाहन्न। मलाई उसँग भन्दा आफैसँग नजर जुदाउनु छ। म आफ्नै नजरमा कहिले पनि गिर्न चाहन्न। म उनको उठ्ने समयको प्रतीक्षामा छु किनकि मलाई उसँग धेरै कुरा गर्नु छ। गुड मर्निङ, उनको आवाज आयो। गुड मर्निङ, उठ्यौ? म साँच्चै यो पल सधैँभरि मिस गर्नेछु, उठ्ने बित्तिकै बोलिन्। उठ्न पाएको छैन फेरि पागल जस्तो कुरा, मैले भने। हिजो राति उपद्रोमा चाहे कि क्या हो, उनले सोधिन्। कहाँ हुनु हजुर, त शान्त मान्छे नि। साँच्चै भन्नुहोस् न, मलाई कस्तो डर लाग्यो। कोसँग? मसँग प्रश्न गरे। हजुरसँग डर हुन्थ्यो भने यहाँसम्म आउँथे र? उल्टे प्रश्न गरिन्। अनि के त सोधे। मैले केही त भनिन नि। मलाई बतुराएर मान्छे के भएको, मैले सोधे। हिजो अलि लागेछ। अलि लागेछ? याद छ के बोल्यौ, के गर्यौ? इज्जत त लुट्न दिइन नि हजुरको, उनले प्रश्न गरिन्। के लाग्छ तिमीलाई, उल्टै सोधे। म त सही सलामत छु, के थाहा? त्यो त मैले बनाइदिएको पनि हुन सक्छु नि। याद छ हिजो राति के भयो? केही केही याद छ। म रोएकी थिएँ हो। रोएको चाहिँ याद छ? सोधे मैले कता कता, उनले भनिन्। तिमी किन यस्तो भएको, उनले भनिन्। बिहान बिहानै म तिमी उठ्ने पर्खाइमा थिएँ, मलाई अहिले नै गर्नु छ। मलाई याद नै छैन के बोले, उनले भनिन्। त्यो तिमी भित्रको सत्य हो। मलाई डर लागेको छ कतै तिमीले आफूलाई सम्हाल्न सकिनौ भने। हजुर हुनुहुन्छ त सम्हाल्न। के म सधैँ साथमा हुन सक्छु, प्रश्न गरे। हजुर मसँग बोल्न छाड्नुहुन्छ जस्तै लागेको छ, मैले भने। राति पनि यही भन्दै बरबराउँदै थियो। अनि त मलाई त्यस्तै लाग्छ। बोल्न नै छोड्छु जस्तो लाग्छ तिमीलाई, सोधे मैले। के थाहा, उनले भनिन्। के हो, सही हो, फेरि सोधे। हामी गलत कहाँ छौँ र, उनले भनिन्। म विवाहित हो र तिमी अरू कसैको हुन लागेको श्रीमती। के हामीले एक अर्कालाई माया गर्न पाइँदैन? यो सम्बन्धको कुनै नाता छैन र बिना नाताको सम्बन्ध स्वीकार्य हुँदैन, मैले भने। के मैले आफ्नो खुसी हेर्न नपाउने? तिमीसँग जोडिएका हरेकलाई खुसी बनाउने तिम्रो दायित्व हो। यसबीचमा मेरो खुसी खोइ त, उनले सोधिन्। मान्छे भनेको नै आफ्नो लागि भन्दा अरूको लागि बाँच्छ। अनि मेरो खुसी, फेरि सोधिन्। त्यही हाँसोको माझ आफ्नो खुसी खोज्न सिक्नुपर्छ, उनले भनिन्। म हाँसो देखाउन सक्छु तर खुसी हुन सक्दिन, मैले भने। तिम्रो यस्तो शब्दले पीड़ा हुन्छ मलाई, उनले सोधिन्। किन? कतै मेरो कारणले बन्न लागेको सम्बन्ध तिमीले स्वीकार्न सकिनौ भने, उनले भनिन्। म उसलाई खुसी दिन्छु तर म आफू खुसी हुन सक्दिन, मैले भने। मेरो कारणले हो, उनले भनिन्। के मेरो कारणले हो? म भएको भए तिम्रो मनमा दुविधा हुने थिएन, तिमी कति एक्साइटेड र खुसी हुन्थ्यो होला है, उनले भनिन्। म अहिले जस्तो खुसी कहिले थिएन र हुन पनि सक्दिन, यो हजुरको कारणले त हो। मैले तिमीलाई क्षणिक खुसी दिएर जिन्दगीभरिको हाँसो खोसेँ, मैले के भनेर त्यस्तो राति, उनले सोधिन्। के हामी सही छौं, मैले प्रश्न गरे। उनले भने, म यसलाई गलत मान्दिन। गलत कुरा सहीको चस्मा लगाएर हेरे पनि गलत नै हुन्छ। म गलत नै त होइन, सेल्फी सुन्न चाहिँ खोजेकी छु, उनले भनिन्। मसँग एकजनाको जीवन जोडिएको छ, के म सेल्फी सुन्न मिल्छ? हजुरले भाउजूलाई धोका दिनुहुँदैन, उनले भनिन्। के यो धोका होइन र, उनलाई सोधे। के म प्रतिको मायाले हजुरले भाउजूलाई गर्ने माया घटेको छ, फेरि सोधिन्। म झुटको खेती गरिराखेको छु कि यो चाहिँ सही हो? म हजुरको कोही होइन, कि हजुरमाथि मेरो कुनै पनि अधिकार छैन र, प्रश्न गरिन्। मसँग जवाब छैन तर पहिलो अधिकार उनको छ, मैले मलाई दिनु भनेकी पनि छैन,
हाम्रो सम्बन्ध यो समाजले बुझ्दैन, मैले भने। हजुरले बुझे पुग्छ, उनले भनिन्। मेरा प्रत्येक प्रश्नको जवाब उनीसँग छ, मसँग कति अनुत्तरित प्रश्न छन् सायद तिनको पनि जवाब छ उनीसँग, तर मसँग सोध्ने आँट छैन। मैले गर्दा गाह्रो भएको छ हजुरलाई, उनले भनिन्। मतलब के हजुरले भाउजूलाई दिनुपर्ने समय मैले लिएको छु? छैन, मैले भने। अनि के भयो त? सोधिन्। हामी गलत छौ भन्न मात्र खोजेको हो कि हामीले हामी बीचमा नराख

सक्ने छैन, मात्र तिमीले महसुस गर्नुपर्ने हुन्छ। उनले भनिन्, हामी कति अभागी है। मैले भने, तिमी धेरै सोच्छौ, मायाको अर्थ प्राप्ति मात्र होइन, सबै देखेका र मन परेका चीज आफ्ना हुँदैनन्। जुन मसँग छ त्यो आफ्नै आँखा अगाडि टाढा गएको देख्न सक्दिन। उनले मलिन स्वरमा भनिन्, के म टाढा जाँदैछु र? उनलाई सोधे। हजुर त्यस्तै गर्नुहुन्छ। उनले भनिन्, मेरो सामिप्यताले तिमीलाई उसको नजिक जानबाट रोक्छ। हजुर कारण होइन, तर त्यो तिम्रो भविष्य हो, वर्तमान पनि त होइन। एक पटक ढल्न गाह्रो हुन्छ, म सिक्छु, तर मलाई हजुरको साथ चाहिन्छ। म यसै गरी नै सधैँभरि तिम्रो नजिक हुन सक्दिन, यो गलत हुन्छ। मेरो बिहेपछि हजुर मसँग नबोल्ने हो? प्रश्न गरिन्। मैले त्यस्तो भनेर उल्टे प्रश्न गरे। अनि के त आलु यस्तो कुरा गर्नुभएको? कसैलाई धोकामा राख्नु पाप हो, म त्यसको भागीदार बन्न चाहन्न। माया पाप होइन, उनले स्पष्टीकरण दिइन्। विवाहित पुरुष र महिलाले बाहिर सम्बन्ध राख्नु पाप हो। उनले भनिन्, सम्बन्ध र मायामा फरक छ। मायाले गाँसिएको सम्बन्ध? प्रश्न गरे। हिजोदेखि आज कसरी बित्यो मैले पत्तो नै पाइन, कि हाम्रो जम्मा यात्रा केवल दुई तीन घण्टाको मात्र हो। मतलब? सोधे मैले। आजको काठमाडौँसम्मको सात पछि हाम्रो सँगैको यात्रा सकिने हो? सोधिन् उनले। यात्रा पक्कै नसकिएला, तर अबको गन्तव्य फरक हुनेछ। मलाई सधैँभरि हजुरको यस्तै साथ चाहिएको छ। दुई नाउको यात्रा जोखिम हुन्छ भने मैले, म जस्तो सुकै जोखिम लिन तयार छु। भइसकेको कुरा परिवर्तन गर्न सक्छौ? सोधे। त्यो समय मेरो हातमा थिएन, अबको समय मेरो हातमा छ, म आफू अनुकूल परिवर्तन ल्याउन सक्छु। के यो सही हो? सोधे फेरि। मलाई सही गलत थाहा छैन। तिमी सम्हालिनुपर्छ अब, आफ्नो स्त्री पर पुरुषसँग रमेको देख्दा पीड़ा हुन्छ, त्यो पीड़ामा उसले महसुस गरोस् भन्ने चाहन्न। उसका आफ्ना सपना होलान् जुन उसले आफूले देखेको छ, र कति सपना होलान् जुन उसले तिमीसँग देख्न खोजेको छ। सायद कति कुरा तिमी भित्र नै छन् जुन तिमीले आफ्नो जीवन साथीसँग पूरा गर्न खोजेकी छौ। म आफ्नो स्वार्थको लागि ती सपनाहरू कुल्चिन चाहन्न। अनि मैले हजुरसँग देखेका सपना? उनले गहिरो कुरा गरे। मैले भने, तिनको कुनै महत्व छैन, तर मेरा लागि तिनै मुख्य हुन्। उनी जबरजस्ती गर्दै थिइन्। के हामी एक हुन सम्भव देखेकी छौ? सोधे उनलाई। छैन, तर मलाई हजुर नै चाहिन्छ। उनी आफ्नो अडानमा अडिग थिइन्। म तिम्रो मात्र हुन सक्दिन, तिम्रो पनिले समस्या आउँछ। उनले भने, त्यो म आफै जान्न। मैले भने, अनि तिमी किन बुझ्दिनौ? मेरो दिमागले बुझेको छ, तर मन चित्त बुझाउन मानेको नै छैन। बुझाउन सक्नुपर्छ, उनले भनिन्। समय लाग्छ। समय छँदै बुझाउन सके सजिलो हुन्छ। सायद मेरो सामिप्यता तिम्रो लागि रोकावट भएको छ। मैले त्यो त कहिले पनि सोचेको छैन, उनी भन्दै थिइन्। तिमीसँगका हरेक पल मेरा लागि यादगार छन्। तिमी म बन हुन सक्नुपर्छ। तिमी ममा अल्झ्यौ भने यति कतै हराउँछौ। म तिमीसँग त्यस्तो कुनै सम्बन्ध राख्न चाहन्न कि यदि कहीँ कतै तिम्रो मेरो सम्बन्धमाथि प्रश्न चिन्ह खडा भयो भने कमसेकम म आफूले आफैसँग नजर मिलाउन सकौं। न तिमीलाई अधिकार छ न मलाई नै कि हामी कसैको भावनामाथि खेलबाड गरौं। तिमी जति नकार जति नै म तिम्रो नजिक हुनेछौ, त्यति तिम्रो अर्को सम्बन्धबाट टाढा भाग्ने कोसिस गर्नेछौ। हामी बीचमा संवाद अब कम गर्नु छ हामीलाई, किनकि अब तिमीलाई अघि बढ्नु छ। मेरो तिमीप्रति र तिम्रो म प्रतिको माया र सम्मान कहिले कम गर्नु छैन मलाई। मेरो झर्नु पर्ने ठाउँ आइसक्यो। उनी बोलिन्, तपाईँ नआतिनुहोस्, म सब कुरा सजिलै फेस गर्नेछु। मैले भनेकी थिएँ त, म सिचुएसन अनुसार आफूलाई सजिलै ढाल्न सक्छु। उसले श्रीमतीबाट पाउने हरेक सुख र साथ म उसलाई सधैँभरि दिनेछु। तपाईँ र म बीचको सम्बन्धले मेरो अब बढ्न लागेको सम्बन्धमाथि कुनै पनि असर पर्न दिने छैन। तर यति हो, हरपल उमा मैले हजुरलाई नै खोज्नेछु। खुसी त पक्कै हुने छैन, तर ओठमा हाँसो चाहिँ म हरदम ल्याउनेछु। मलाई बस हजुरको साथ चाहिएको हो, त्यसको लागि म जे गर्न पनि तयार छु, चाहे त्यो जिन्दगीसँग नै सम्झौता गर्न किन नपरोस्। मैले भने, म तिम्रो खुशी र दुःख दुवै क्षणमा तिमीसँग नै हुनेछु, मात्र केवल हाम्रो सम्बन्धमा कसैले प्रश्न चिन्ह खडा नगरोस्। उनले भनिन्, बोल्न त छाड्नु हुन्न नि मसँग? नाइ, यति मात्र भने। यति भन्दै बीच बाटोमा हाम्रो यात्रा टुङ्गियो। उनी आएको बाटो फर्केर जानुपर्ने र म कोरिसकेको बाटोमा हिँड्नुपर्ने। सजिलो पक्कै भएको छैन मलाई, केही गुमाएको जस्तो महसुस भइरहेको छ मलाई। ऊ नशा भइसकेकी छे, र यस्तो नशा जसलाई म घृणा गर्न सक्दिन। माया हो, कस्तो नशा हो, दलदल जस्तै। जति माथि निक्लन खोज्यो त्यति झनझन फस्दै जाने। बाटो गलत छ, जति सक्दो चाँडो फर्कन बेस, जति भित्र पस्दै गयो त्यति झन गाह्रो, किनकि

छ बाटो गलत छ र गलत बाटोले सही गन्तव्यमा कदापि पुर्याउँदैन। सम्बन्धहरू कति यसै गाँसिन्छन् र खास भइदिन्छन् र कुनै सम्बन्धहरू यसै सकिन्छन्। एउटाले बोलाउन छाड्छ र अर्को उसले घरको मान्ला भनेर बोलाउन छाड्छ। केही दिनपछि सन्चै हुनुहुन्छ उनले सोधिन्। छैन मैले भने। किन के भएर उनको प्रश्न आयो। तिमीले छाडी गयौ अनि बिरामी नपर्नु म ए है त्यस्तो पो आलु उनले भनिन्। हाउ इज म्यारिड लाइफ गोइङ अन सोधे मैले। सब ठिक ठाक बट स्टिल आई मिस यु उनको उत्तर आयो। हो कति मिस गर्छु त नि बयान गर्न सक्दिन। अझै बुतले छोडेको छैन हजुरलाई छोडिसक्यो र मलाई लागेको थियो र लागेको थिएन भने किन म प्रति हजुरको गलत नियत आएन उनले सोधिन्। मेरो स्वभाव नै यस्तै छ। तपाईँ मातिँदा पनि तपाईँको स्वभावले साथ छोड्दैन सोधिन्। त्यो रात के भयो तिमी र म बीचको एउटा रहस्य हो र म माने सीमित हुने भयो मैले भने। मलाई जान्नु पनि छैन उनी भन्दै थिइन्। यसले कुनै अर्थ राख्दैन यसै भने मैले। तपाईँ मलाई भुल्ने हो सोधिन्। मैले त्यस्तो कहिले भने। तपाईँको कुरा नै त्यस्तै हुन्छ। तिमीलाई आफ्नो बनाउन पनि त सकिन। म त हजुरको नै हो नि। तिम्रो घाँटीमा अरू कसैको मङ्गलसूत्र छ त्यसले असर गर्दैन। यो भ्रम हो मलाई भ्रम माने बाँच्न दिनुहोस्। त्यसले पीड़ा मात्र दिन्छ उनले भनिन्। मैले केवल सम्झौता गरेकी छु। त्यो सम्झौता तिम्रो रोदनको कारण नभनोस् मैले भने। मैले दोष हजुरलाई कहिले पनि दिने छैन। कारक मनै हो कारण हजुर होइन। यो पागल मन हो म यसैमा रम्न चाहन्छु मैले भने। यो छेडीको यो क्षण नै मेरो लागि सर्वोपरि हो उनी भन्दै थिइन्। यसले जलाउनेछ तिमीलाई मैले भने। म जल्न तयार छु। तिमीले यस्तो भन्न सुहाउँदैन। तिमीसँग अब कसैको जिन्दगी जोडिएको छ मैले उसलाई सम्झाए। तपाईँ र म बीचमा उसले सम्बन्ध राख्दैन उनले उस्तै उत्तर दिन। ऊ तिम्रो श्रीमान हो फेरि भने मैले। के मलाई गर्ने मायाले गर्दा हजुरले भाउजूलाई गर्ने माया कम भएको छ र उल्टै उनको कुरा आयो। यसले कुनै सम्बन्ध राख्दैन। उसले उसको हकको माया पाउँछ उनले भनिन्। तिमी अल्झियौ मलाई फुक्नु पनि छैन। यो घातक हुन्छ फेस गर्न तयार छु। तिमीले यो सम्बन्ध स्वीकार किन गर्यौ सोधे। मेरो आफ्नै बाध्यता थियो। आफ्नो बाध्यतामा अरूको खुसी खोज्ने अधिकार छैन मैले भने। ऊ खुसी नै छ उनी भन्दै थिइन्। त्यो धोका हो सम्पूर्ण खुसीको ऊ हकदार हो। मेरो खुसीले महत्व राख्दैन प्रश्न गरिन्। मेरो साथ घातक हुन्छ हजुर बिना म खुसी हुन सक्दिन उनले भने। सिक्नुपर्छ मैले भने। उनी भन्दै थिइन् मलाई सिक्नु छैन मैले भने। यी कुराको कुनै ठाउँ छैन उनले भनिन्। हजुर मलाई भुल्ने हो मलाई हजुरको साथ चाहिन्छ त्यही कुरा दोहोऱ्याइन्। मैले सधैँभरि सकिनँ भने म उसलाई माया गर्न सक्दिन। ऊ तिम्रो मायाको आसमा छ। देखाउने माया म गर्छु तर उसप्रति मलाई कुनै फिलिङ्स आउँदैन। दोष तिम्रो नजरमा छ। म ऊमा हजुर देख्दिन। तिमीले ढोका बन्द गरेकी छेउ भने मैले। म यो हजुर बाहेक अरूको लागि खोल्न सक्दिन मैले भने। यो पाप हो उनले भनिन्। मलाई पुण्य कमाउनु छैन मैले भने। तिमी गलत छेउ उनले भनिन्। के मेरो साथ हजुरलाई भारी भएको हो। म तिमीलाई दुखी देख्न सक्दिन त्यसैले छाडेर नजानुस्। मैले साथ दिन नसकौँला मेरो माया लाग्न छोड्यो उनले भनिन्। तिमी अरू कसैको पनि भयौ नि त। म उसलाई स्वीकार्न सक्दिन मेरो सामिप्यता सायद कारण होला होइन उनले भनिन्। म केवल हजुरको माया र साथ चाहन्छु मैले भने। समाजले अब त्यो बुझ्दैन उनले भनिन्। हजुरले बुझे पुग्छ मैले भने। आखिर यो कहिलेसम्म उनले भनिन्। अन्तिम सास रहन्जेलसम्म मैले भने। यो पागलपन हो उनले भनिन्। म यसैमा रमाउन चाहन्छु मैले भने। यो हुन सक्दैन दुई नाउँको यात्रा जोखिम हुन्छ उनले भनिन्। म जोखिम मोल्न तयार छु मैले भने। डुङ्गा बीचमा नै पल्टियो भने उनले भनिन्। हजुर तार्नुहुन्न म आफै दुविधामा छु। भाउजू र मामा रोज्नु भनेकी छैन नि मैले। म तिमीलाई माया गर्छु को अर्थ यो होइन कि तिम्रा सारा खुसी मेरा हुन् र तिमीलाई अरूसँग हाँस्ने हक छैन उनी बोलिन्। खालि किन खुसी खोज्ने कुरा गर्नुहुन्छ हजुर। मैले कहिले भनेकी छु र मलाई हजुरसँगको साथले मात्र खुसी दिएको छ मायाले मलाई पूर्ण बनाउने छ। तिमी किन बुझ्दैनौ तिम्रो जिन्दगीमा अब म मात्र छैन उनी बोलिन्। तपाईँको लाइफमा म भन्दा भाउजूले धेरै महत्व राख्नुहुन्छ होला तर मेरो लाइफमा ऊ भन्दा धेरै गुणा महत्व हजुरको छ। तिमीले मैले भनेको बुझेको नै छैनौ कि अबुझ बनेकी छेउ सोधे।
मलाई केही बुझ्न पनि छैन पागल। मैले भने के फेरि भने आलु हजुर पनि मसँग यस्तो कुरा नगर्नुहोस् न, कस्तो टाढा जान लाग्यो जस्तो लाग्छ। एक दिन त जानु नै छ भने मैले कस्तो एक दिन त जानु नै छ हो र, जानु नै छ भने अहिले नै जानु, मलाई फर्केर पनि नहेर्नु, म जे गर्छु गर्छु अनि सायद हजुरलाई केही फरक पनि नपर्ला। मैले भने तिमी मलाई कस्तो बुझ्ने कोसिस गर्दैनौ, हजुरले कोसिस गर्नुभएको छ मलाई बुझ्ने। सोधिन् के तिम्रो ऊले हाम्रो सम्बन्ध स्वीकार्छ। मैले उल्टै सोधेँ के भाउजूले हाम्रो सम्बन्ध स्वीकार्नुहुन्छ। उनले मलाई उल्टै सोधिन्। मैले भने नाइ, त्यही पनि हजुर मसँग कुरा गर्न मिल्छ भने म हजुरसँग किन मिल्दैन। मैले भने केटाका दुई श्रीमती एक्सेप्ट गर्छन् तर केटीका दुई श्रीमान कदापि स्वीकार्दैन यो समाजले, तिमी र ममा फरक छ। उनी बोलिन् जुन समाजले मेरो भावना बुझ्दैन त्यो समाजको कुनै निर्णय मान्य हुने छैन मलाई। मैले भने समाजदेखि पर राख्न सक्दैनौ हामीले आफूले आफैलाई। उनी बोलिन् तपाईँ के चाहनुहुन्छ, म तिमीलाई खुसी देख्न चाहन्छु। मेरो खुसी हजुरमा छ। उनले भनिन् यो तिम्रो भ्रम हो। मैले उनको भ्रम चिर्न खोजे तर उनी मलाई भ्रम माने बाँच्न दिनुहोस्, जिन्दगी लामो छ, अहिलेको निर्णयले पछि पछुताउनु पर्यो भने। सोधे हजुरसँग सम्बन्धित कुनै निर्णयले मलाई पछुतो पर्ने बनाउने छैन। उनी अडिग रहिन् मेरो साथ तिम्रो उसँगको साथको लागि घातक हुन्छ। उनले भनिन् म उसलाई धोका दिने छैन। मैले भने यो धोका नै त हो, कसैलाई माया गर्नु अर्कोलाई धोका दिनु होइन। उनी स्पष्टीकरण दिँदै थिइन्। तिमी के चाहन्छौ? सोधे हजुरको माया र जिन्दगीभरिको साथ। मैले भने म केटा हुँ र आफ्नो श्रीमती पर पुरुषसँग नजिक हुँदा पीड़ा हुन्छ, त्यो पीड़ा म केटा भएको कारणले महसुस गर्न सक्छु र चाहन्न कि त्यो पीड़ा उसले भोगोस्। उनी बोलिन् मलाई यति थाहा छ कि म हजुरलाई माया गर्छु र हजुरको माया चाहन्छु। परिस्थिति कहिलेकाहीँ आफू अनुकूल भइदिन्न, हामी जे चाहन्छौ निर्णय ठिक विपरीत आइदिन्छ। कसैको साथ बिना जिन्दगी चल्दैन नै भन्ने होइन, मात्र त्यो केही अपुरो अपुरो मात्र हुन्छ। हामी यही समाजका नै हौ तर कहिलेकाहीँ परिस्थिति हाम्रा सामाजिक मूल्य मान्यता अनुकूल भइदिन्न। माया आगो मात्र एक झिल्कोले पूरै सपना तस नस पारिदिन पनि सक्छ। मैले भने तिमी किन बुझ्दिनौ? उनी भन्दै थिइन् मलाई हजुरदेखि टाढा नपठाउनुहोस् न, म आफैसँग नजर दुधाउन सक्दिन। उनले भनिन् के हजुरले मलाई माया गर्नुहुन्न? मैले भने म मेरो स्वार्थको लागि कसैको माया खोज्न चाहन्न। कसले भन्यो हजुर स्वार्थी भनेर? म तिमीलाई माया गर्छु तर अब त्यो मायाको कुनै औचित्य छैन, मेरो सानो गल्ती तिम्रो लागि ठूलो सिक नबनाओस्। उनी बोलिन् मेरो बिहे हजुरको म प्रतिको मायाको अन्त्येष्टि हो, माया कहिल्यै मर्दैन। मैले भने हजुर किन मार्न खोज्दै हुनुहुन्छ? उनले सोधिन् माया मार्न खोजेको होइन, मात्र तिमीलाई कहीँ कतै भेटे भने नजर जुदाएर कुरा गर्न सकौं भन्ने मात्र हो। हजुरले के गर्नु भएको छ नजर नै लुकाउनु पर्ने? म तिमीलाई कहिले पनि भुल्न सक्ने छैन, म तपाईँको भूतमा होइन वर्तमानमा रम्न चाहन्छु। तिम्रो उप्रति कुनै दायित्व छैन? प्रश्न गरे। बहुत माया लागेको छ त उसको, त्यति माया हामीले पाउन पाए, त्यो भन्दा धेरै माया म तिमीलाई गर्छु। मैले भने अनि किन आलु जस्तो कुरा गरेको त? उनले तर्किँदै भनिन् मलाई डर छ कि कतै म सधैँको लागि तिमीदेखि टाढा हुनु पर्यो भने। म हजुरलाई मदेखि टाढा जानै दिन्न। उनले भनिन् के उसले हाम्रो सम्बन्ध थाहा पायो भने स्वीकार छ? समस्या के हो? सोधिन् उनले। ऊ तिम्रो श्रीमान हो तर माया त म हजुरलाई गर्छु, तिम्रो सिउँदो उसले रङ्ग्याएको छ, म फेरि रङ्गिन तयार छु। मतलब? सोधे। मलाई हजुरको श्रीमती बन्नु छ। मैले भने यो असम्भव छ। सोधिन् किन? मैले भने अरूले रङ्गाइसकेको सिउँदो म कसरी रङ्गम? उनले भनिन् त्यसमा मेरो खुसी थिएन। मैले भने मायाको अर्थ प्राप्ति मात्र होइन। उनले भनिन् बिना प्राप्ति मायाको अस्तित्व रहँदैन, म आफूलाई सम्हाल्ने कोसिस गर्दैछु। उनी बोलिन् मलाई हजुरमा डुब्नु छ, म भित्र गहिराई धेरै छ, त्यो गहिराईको हिस्सा बन्न चाहन्छु। के हामी सही हुनेछौ? सोधे उनलाई। सही र गलतको हिसाब किताब भविष्यले गर्नेछ, उनको जवाफ थियो। भविष्य आजमा भर पर्छ। मैले भने मलाई आज जिउन छ, के जिन्दगी नै सकिएको हो र मेरो? प्रश्न गरिन्। नै मात्र भन्न सके। किन हजुर यस्तै कुरा गर्नुहुन्छ? म के भनौँ त, मलाई तिमीदेखि टाढा जानु पनि छैन र तिम्रो नजिक आउन पनि डर लाग्छ। उनले भनिन् बिहे गर्नुहोस् मलाई। मैले भने असम्भव। उनले भनिन् मेरो बिहे हजुरसँग गरेपछि मात्र पूर्ण हुनेछ,
मैले भने यो पागलपन हो। उनले भनिन् पागलपन नै सही। मैले भने सुन्नेले बौलाएछन् भन्छन्। उनले सोधिन् मलाई अरूको मतलब छैन हजुर, रंगाउने हो मेरो सिउँदो। यो सही होइन मेरो जवाफ थियो। म हजुरलाई मेरो श्रीमान हक दिन चाहन्छु। उनी अझै पनि जिद्दी गर्दै थिइन्। त्यो हक अरू कसैले पाइसक्यो मेरो उत्तर थियो। उसले मेरो घरको ज्वाइँ बन्ने हक पाएको मेरो श्रीमान होइन, उनी ढेर थिइन्। के अब त्यो उसको अधिकार होइन? सोधे मैले। मेरो जिन्दगीको निर्णय के म आफै लिन सक्दिन? ढिला भइसक्यो, मैले यसै भने। अवसर अझै छ, उनी त्यही अड्किएकी थिइन्। आखिर यो नै किन? सोधे। म हजुरको नामको सिन्दूर लगाउन चाहन्छु बस। आखिर किन? फेरि सोधे। मैले सम्झौता गरेकी हौ, यो सम्झौतालाई राम्ररी निभाउन पनि मलाई हजुरको नै साथ चाहिन्छ। हजुरको माया र विश्वासले मलाई थप शक्ति दिनेछ र म सारा चुनौतीहरू सजिलै फेस गर्न सक्नेछु। बिना हजुरको साथ एक्लो महसुस गर्नेछु। मलाई थाहा छ म जे भनिरहेका छु प्र्याक्टिकल्ली त्यो सम्भव देख्दिन, तर म साराको अगाडि हजुरको श्रीमती भनेर चिनाउन नसके पनि आफूले आफूलाई ऐनामा हेर्दा हजुरकी श्रीमती भन्न पाऊ म त्यतिमा नै खुसी हुनेछु। म केवल मेरो सिउँदोमा हजुरको नामको सिन्दूर लगाउन चाहन्छु। के यसले झन पीड़ा थप्ने छैन? प्रश्न गरे। मन परेको मान्छे जब आफूदेखि टाढा दना लागे जस्तो भान हुन्छ नि, त्यो पीड़ा सायद हजुरले महसुस गर्नु भएको छैन। के म टाढा दना लागेको छु? सोधे उनलाई। मेरो सिउँदो रंग्याउने? उनले सोधिन्। के अनि मलाई भुल्न सक्छौ? सोधे मैले। उनी भन्दै थिइन् हजुर मदेखि आफूलाई बोलाउन चाहनुहुन्छ? जुन दिन तिम्रो ऊले मेरो बारेमा थाहा पाउनेछ म गायब हुनेछु। म चाहन्न कि तिम्रो वैवाहिक जीवन मेरो कारणले सकियोस्। म तिमीलाई दुखी देख्न सक्दिन भने मेरो कारणले दुःख त्यो कदापि सह्य हुने छैन। म तिम्रा हरेक सपनाहरू पूरा हुन् भन्ने इच्छा राख्छु, तर ती सपनाका तगारो बन्न चाहन्न। मेरा दुई सपना पूरा गर्नुहुन्छ? सोधिन् उनले। यदि ती सपना मैले नै मात्र साकार पार्न सक्छु भने अवश्य नै। मेरो सिउँदो हजुरले रंगाइदिनुहोस् र मलाई हजुरले एउटा चिनो दिनुहोस् जसका साथमा बाँकी मेरो जीवन काट्न सकौं। म वाचा गर्छु म हजुरको जीवनमा कहिले पनि फर्केर आउने छैन। हजुरको कहानीको हिस्सा बन्न चाहेकी होइन म, बस मेरो हरेक कहानीको शीर्षक बनाउन चाहन्छु हजुरलाई। उनको कुराले मेरो मुटु डुकडुक हुन थाल्यो। के भनेको यस्तो? छाडेर जाने होइन, बिना हजुर म आफूलाई सम्हाल्न सक्ने छैन, उनको जवाफ थियो। त्यो पागलपन मात्र हुनेछ, मैले भने। हजुरको साथ बिना म पागल नै हुनेछु, उनी भन्दै थिइन्। कुनै दिन म टाढिए भने? सोधे। म आफूलाई सम्हाल्न नसक्ने होइन, तर सम्हालिनुको कुनै अर्थ हुने छैन। तिमी कस्तो पागल जस्तो कुरा गर्छौ के खालि? मैले भने। अनि के त? उनी भन्दै थिइन्। मैले भने कति सपना सपनामा नै मिठा हुन्छन्। उनले भनिन् विपना बनाउनु मेरो भाग्यमा रहेनछ। मैले भने सायद दोष समयको होला। मैले सोच्ने समय नै पाइन, उनको जवाफ थियो। समय नै हाम्रो भागको थिएन, सोच्ने समयको कुनै औचित्य थिएन। के हजुर मलाई भुल्ने हो अब? फेरि प्रश्न आयो उनको। सायद दोष हाम्रो समीप्यताको हो, यसै भने मैले। हजुरलाई पछुतो छ? हजुरलाई पछुतो छ? मैले भने म आफ्नै भुमरीमा रमेको तिम्रो साथको आश सायद पछुतो यही नै हो। उनी बोलिन् म टाढा जान लायकी होइन, टाढा हजुर हुन खोज्दै हुनुहुन्छ। मैले भने नजिकिनुको कुनै अर्थ छैन। उनले भनिन् कुनै अर्थ थिएन पनि, हजुर किन मेरो नजिक आउनुभयो? मैले भने तिम्रो समीप्यता बेग्लै अनुभूति गराउँथ्यो मलाई। मतलब अब गराउँदैन कि अब पुग्यो? सोधिन्। मैले भने आफैले कोरेको रेखा म आफै स्वयं नाग्न सक्दिन। यो कुरा पहिले थाहा थियो होला, मेरो एक दिन बिहे हुने नै छ, त्यही पनि मलाई किन पागल बनाउनु भयो? उनको प्रश्न थियो। भने तिमीसँगको सम्बन्ध मेरो बसमा रहेन। हजुर मलाई माया गर्नुहुन्छ? फेरि सोधिन्। माया कुन अर्थमा? मैले पनि सोधे। माया कुनै अर्थ हुन्छ? उनको पनि सोधाइ थियो। भने सायद गर्नुहुन्छ या गर्नुहुन्न, यो गोल मोटल उत्तर होइन। मैले भने गर्छु। उनी भन्दै थिइन् अझै गर्नुहुन्छ नि? मैले भनिसकेकी छु है सिधा सिधा उत्तर। गर्छु मैले भने। अनि यो के हावा कुरा गरिराख्या? मैले भने तर त्यो माया न त स्वीकार्य हुन्छ न त फलदायी नै, यसले केवल पीड़ा दिन्छ। म त्यो पीड़ा सहन तयार छु, उनको जवाफ थियो। मेरो कारणले तिमीलाई पीड़ा यो सही हुँदैन मलाई। मैले पनि भने यही मायाको त म भोगी हुँ,
उनको जवाब थियो, म थप नजिकिनु, तिम्रो लागि केवल दुःखको कारण बन्ने छ। अनि हजुर चाहनुहुन्छ चाहिँ के सोधिन्। न त मान्छे त सबै चाहना पूरा हुन्छन्, न त सब समस्याको नै हल। बिना चाहना र समस्याको मान्छे केवल चितामा पल्टिरहेको अवस्थामा भेटिन्छ। तर मान्छे कहिलेकाहीँ समस्यामा मुस्कुराउन र चाहनालाई मार्न सक्ने हुनुपर्छ। म तिमीलाई खुसी देख्न चाहन्छु, यसै भने मैले। मलाई हजुरको साथ चाहिन्छ, उनको जवाफ थियो। कति भनौ, मेरो साथ केवल तिमीलाई पीडा दिन्छ। उनले भनिन्, कि हजुरलाई डर हो? मैले भने, कस्तो डर? उनले भनिन्, मैले बिहे गरेर म अरू कसैकी भएँ भन्ने। हजुरलाई मेरो चिन्ता कि उसको चिन्ता? मैले भने, उसको चिन्ता माने तिम्रो चिन्ता जोडिएको छ। उनले भनिन्, म आफूलाई उसँग होइन हजुरसँग जोड्न चाहन्छु। तिमी गलत यहीँ छौ, अब यी कुराले अर्थ राख्दैन। यो मेरो मनको भाव हो, के म यो हजुरलाई पनि भन्न सक्दिनँ? तिम्रो मनमा यस्ता भावना उब्जनु नै गलत हो, मैले भने। मेरो माया गलत होइन, र हजुरले जबरजस्ती उसलाई माया गर भनेर मैले उसलाई माया गर्न सक्ने पनि होइन। हजुर आफै भन्नुहुन्छ नि, माया त एउटा भावना हो, मनदेखि मनलाई बुझ्ने। त्यो माया मैले हजुरलाई गरेकी छु, र त्यसको हकदार केवल हजुर नै हो, र अहिलेलाई मात्र होइन सधैँभरिलाई। सायद तपाईँको पनि मनको कुनामा कोही होला, सायद त्यो भाउजू नै हो या अरू कोही। जति कोसिस गर्नुहोस् हजुर निकाल्न सक्नुहुन्न, किनकि त्यो हजुरको मनको कुनामा उसले त्यो ठाउँ बनाइसकेको छ। मेरो मनको कुनामा त्यो ठाउँ हजुरका लागि राखेकी छु मैले, र त्यहाँबाट हजुर हट्न चाहे पनि मैले निकाल्न सक्दिनँ। मलाई हजुरबाट केवल मायाको आश छ। हजुर र मेरो सम्बन्धले मेरो अहिले बनेको सम्बन्धलाई कुनै असर गर्दैन र गर्ने पनि छैन। म उसँग खुसी हुन सिक्नेछु, सिक्दै जानेछु, तर साथ हजुरको चाहिन्छ। जिन्दगीमा मनदेखि माया गर्ने मन पाएको छु, र त्यसलाई म गुमाउन चाहन्न। मैले भने, के म हुँदा हुँदै तिमी उसको नजिक हुन सक्छौ? उसले हजुरको भागको माया पाउने होइन, उनको जवाफ आयो। जुन माया मलाई दिएकी छेउ त्यो उसको भागको हो, मैले भने। मेरो माया धेरै भएको हजुरलाई? प्रश्न पो आयो। म यो डर कसरी मारौ? उल्टे उनलाई सोधे, के हजुरलाई आफैमाथि विश्वास छैन? फेरि प्रश्न गरिन्, बह क्यो भने सोधे। म साथ साथ नै हुनेछु, बह किन दिने छैन? उनले सान्त्वना दिन्, यो गलत हुन्छ, मैले भने। हामीले गल्ती नगरौंला, उनले भनिन्। मैले तिमीलाई सम्हाल्न सकिनँ भने? प्रश्न नै गरे। मलाई केवल हजुरले सम्हाल्न सक्नुहुन्छ, उनीमा दृढ विश्वास थियो। तर तिम्रा शब्द जिउ श्रृङ्ग बनाउँछ, मैले भने। हल्का साईको छु भनेको डराउनु भयो कि क्या हो? उल्टै सोधिन्, अनि मेरो घरदेखि कि छेउ आयो भने? झन् जेठी कान्छी रमाइलो हुन्छ नि, मार्छे घरिकीले, म फकाउला नि त, मैले भने। आलु, उनी भन्दै थिइन्, आलु कुमार। के? मैले भने। उनी भन्दै थिइन्, मलाई छोडेर जानु त हुन्न नि है, तिमीले उसलाई समय दिनुपर्छ। उसले आफ्नो श्रीमतीबाट पाउने हरेक खुसी म उसलाई दिन्छु, तर मलाई हजुरको साथ चाहिन्छ, मैले भने। अनि तिम्रो खुसी? उनले भनिन्, मेरो खुसी हजुरमा छ, मैले भने। म तिमीलाई एउटा लोग्नेले आफ्नो श्रीमतीलाई दिने सबै खुसी दिन सक्दिनँ। म जति पाउँछु त्यतिमा नै खुसी हुन्छु, मैले मेरो जिन्दगीसँग सम्झौता गरिसकेकी छु, मैले भने। तिम्रो यस्तो शब्दले पीड़ा हुन्छ मलाई, सायद म नभएको भए, सायद मेरो भागमा यति खुसी पनि पर्थेन होला, उनको सिधा जवाब, मैले भने। तिमी खुसी छौ? उनको उल्टे प्रश्न आयो, मलाई छोडेर जानु हुन्न नि है, भने। जान्न, बल्ल जान्न सुन्न पाइयो, म एकदम खुसी नै छु। हजुरसँगका प्रत्येक पल मलाई खुसी नै प्रदान गर्छन्। म हजुरसँग यस्तै खुसीका पल बटुल्न चाहन्छु, मनका भावना खुलेर सुनाउन चाहन्छु, हजुरलाई सधैँभरि यस्तै माया गर्न चाहन्छु। यो माया म कसैलाई देखाउन सक्ने त छैन, तर हजुरलाई महसुस गराउनेछु। हामी बीचको सम्बन्धले हाम्रो व्यक्तिगत वैवाहिक जीवनलाई असर गर्न दिने छैन। जस्तो थियौं हजुरको अगाडि त्यस्तै रहन चाहन्छु। यदि यो माया समाजले स्वीकार्दैन भने मलाई मेरो माया समाजलाई देखाउन पनि छैन। यदि हजुर चाहनुहुन्छ भने हामी बीचको सम्बन्ध हामी बीचमा नै राख्न चाहन्छु। मलाई बस हजुरको माया र साथ चाहिएको हो। हजुरले जस्तो भन्नुहुन्छ म त्यस्तै गर्नेछु, मात्र मदेखि टाढा जाने कुरा नगर्नु, साँच्चै जानुहुन्न नि। माया अर्थ न कसैले बुझेको थियो न कसैले बुझेको नै छ। माया अन्ध हुन्छ भन्छन्, किनकि माया गर्नेले एक अर्काको मन हेर्छन्। कसैको रूपमा मोहित हुनु त्यो माया होइन, क्षणभरको आकर्षण हो, माया प्राप्ति मात्र होइन, र यसको अन्त्य विवाहसँगै हुन्छ भन्ने पनि होइन। माया त केवल माया हो, मनदेखि मनलाई बुझ्ने। केही पछि, ओए के छ? मैले म्यासेज गरे। आलु, उनले भनिन्। अनि तिम्रो उहाँ खोइ त? सोधे।
कस्तुरी भनेको काममा जानु भएको छ उनको जवाफ आयो तिमी जानु पर्दैन सोधे अहिले पछि जान्छु उनको जवाफ आयो याद चाहिँ कतिको आएको छ त नि मेरो मैले मनको कुरा उनीसम्म पोखे भन्दै थिइन् बयान गर्न सक्दिन पागल पनि नसकिने बुहाई मैले भने सक्नु पनि छैन उनको छोटो जवाफ आयो अहिले कता छौ फोटो त बडो डाहा लाग्ने हाल्छौ त फेसबुकमा उनी भन्दै थिइन् फोटोमा मात्र हो ह्याप्पी फेस देखिएको मन खुसी छैन हाल अस्ट्रेलिया छु

भर्खरै तपाईँले सुन्नुभयो कथा विवाहित पुरूषसँगको प्रेम। यो सँगै कथा यही समापन भएको छ। तपाईँलाई कथा यहाँसम्म आइपुग्दा कस्तो लाग्यो कुनै जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीघोट चरीघ्याङ दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो रेडियो सैलुङ @gmail.com। वाचन भइरहेको कथा विवाहित पुरूषसँगको प्रेम यही समापन भएको छ। तपाईँलाई यो कथा कस्तो लाग्यो कुनै तपाईँले यदि यो कथा रेडियो मार्फत सुन्न भ्याउनु भएन छुटाउनु भएको छ भने तपाईँले अब यस कथालाई युट्यूबमा गएर पनि सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्यूबमा जानुहोला, प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला। त्यहाँ गएर विवाहित पुरूषसँगको प्रेम शीर्षकको कथा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ र पाए पर्ने समयमा सुन्न सक्नुहुन्छ। सुन्ने कोशिश गर्दै गर्नुहोला। कथा सुन्नुभयो तपाईँ सम्पूर्णमा धन्यवाद। अर्को साता फरक किसिमको कथा उपन्यास लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाथा।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलानचोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851-13-27-806 र 9841-80-56-42।
3: रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
6: हैन ए बुढी, भात निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
8: अविनाश, तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के
1: हो त काका? किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सार्वजनिक सुनवाई कार्यक्रम सम्बन्धी सूचना। बागमती प्रदेश दोलाखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 पाठी खोलामा छोरल्पा अस्पताल प्रालीद्वारा सञ्चालित 100 सयको छोरल्पा जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदनमाथि निम्न मिति समय र स्थानमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा यस आयोजना क्षेत्रका स्थानीय बुद्धिजीवी भद्र भलाद्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति 2083 साल जेठ 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान छोरल्पा जनरल अस्पतालको प्रांगण, आयोजक छोरल्पा जनरल अस्पताल प्राली।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा।
1: लास्तो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मलम्बीहरू यस सागधव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840557924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। हामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
3: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
2: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै।
4: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
5: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020, नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949-412-020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालुखोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकुट पुरानो बजार भालुखोला राँगाको मासु पाइने पसल भएको घर सँगै।
8: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
9: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
8: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
9: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
8: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
9: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
8: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
9: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
8: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
9: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
8: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
10: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
11: यो रेडियो सैलुङको समय सूचक हो।
12: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नमस्कार रेडियो शैलू सामुदायिक एफएम बयानबे थपलो सात मेगाहर्ज बाट मध्य प्रसाद सापकोटा आज विक्रम सम्मत 2083 साल अधिक ज्येष्ठ शुक्ल पक्ष सन 2026 मे 23 तारीख ज्येष्ठ 16 गते शनिवार चतुर्दशी तिथि पूर्णिमा को व्रत गर्ने दिन हो। आज धार्मिक महानुभावहरूले पूर्णिमा को व्रत गर्नुपर्दछ। आज अब स्तुति गरौं।

नारायण अब यो बताइनी भएको श्री बृहत नारदीय पुराण पुरुषोत्तम महात्म्यको यो चौधौं अध्याय गरिकन कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्नु सुनाउनका आदि भनिकन सौनका आदि नामरेका 88,000 ईश्वरका प्रति गुरु शुद्धजीले बताउनु भयो। सोहिनी कथा नारायणलाई ले नारदलाई बताउनु भयो। सोहिनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथा प्रस्तुत गर्न लागिराखेको छु। राजन अब त्यसै मौकामा यतापट्टि के भइरहेको छ त भने जब त्यसरी यो उता ती दृढधन्ना नामरेका जुन राजा त्यसरी शिकार खेल्न भनेर गएका अनि जाँदा जाँदैको बीचमा जंगल पार भएर त्यहाँबाट अनिखेरि गएर एउटा तलाउको बीचमा बरको फेदमा त्यहाँबाट बस्नुभयो, पानी खानुभयो। त्यो घोडा चाहिँ बरको जलमा बाँधेर त्यहाँबाट त्यो शीतलमा बस्नु भइराखेकै थियो। त्यसै मौकामा उता के भयो त भनेदेखि त्यो जो रुखको टुप्पामा एउटा सुगा बसेको रहेछ। त्यो सुगा बसिसकेपछि अनिखेरि त्यो सुगाले हरेक किसिमले गरिकन यो एउटा श्लोक भन्यो, रामचरित्रको जो श्लोक भन्यो महाराज। त्यो भन्दाखेरिमा त के भयो त भनेदेखि उता बारम्बार दोहोऱ्याइ टेहराइकन भन्छ सुगा भन्छ। अनिखेरि राजा छक्क पर्नुभयो, हे प्रभु अब यो सुगाले मैलाई भनेको हो तर के भनौ होला त यस्ता यस्ता किसिमको जुन कुरा मैले केही बुझ्न सकिनँ, मलाई अब कसले बुझाइदिएला हेर त। अब यहाँभन्दा अगाडिको जो आज बिहानको रातिमा पनि मैले हरेक किसिमको जो चिन्ता गरे ल यत्रो राज्य ऐश्वर्य यो के पुण्यका फलले गरिकन भयो, चार भाइ छोरा पनि भए के पुण्यले भए, अब एउटी छोरी के पुण्यले भए, अनि मैन मेरो जो रानी पतिव्रता थिइन् पतिव्रता धर्ममा छन् भनेदेखि ती के पुण्यका प्रभावले भइन् भन्ने मलाई त्यो तर्क छँदै थियो। हुँदा हुँदैको बीचमा अर्को तर्क त्यसरी जो थापिएर ल यो सुगाले मलाई के भन्नु होला, यी आदि गरेका कुराहरू ल्याएर मलाई कसले चाहिँ बुझाइदिएला भन्ने यस्तै किसिमको जो तर्क गर्दै हुनुहुन्थ्यो। फौजहरू पुग्नुभयो त्यहाँ भएपछि फौजहरूका साथमा त्यहाँबाट राजा पनि जो आफ्नो दरबारमा आउनुभयो आउनुभयो घोडाबाट ओर्लिनु भयो। त्यहाँबाट दरबारमा गएर पलाङमा गइसकेपछि अलिक राजा जो बलङ्ग पल्टिनु भयो पलाङमा पल्टिसकेपछि गुणसुन्दरी नामरीकी जो रानी आउनु भयो र हेर्दाखेरिमा त आफ्नो श्रीमान जो राजाको त्यस्ता किसिमको जुन मुहार छ साह्रै अँधारो मुहार छ हरि। अब यो के भयो होला त उहाँलाई के जो पिर पर्यो के चाहिँ जो शोक सन्ताप पर्यो होला भनेर अनिखेर हो महाराज हजुरलाई के सन्ताप पर्यो किन यस्तो भइबस्यो अनि हजुरलाई केही न यो घामबाट आउनुभयो न केही शीतलो कुरा पो बनाएर ल्याउँ कि हजुर जो जीव नारायण गरिबस्छ भनेर भन्दाखेरिमा त अनिखेरि उहाँले भन्नुभयो रानी ल मलाई अरू केही पनि होइन अनि म जो गएर एउटा रुखको फेदमा गएर बसेको थिएँ त्यो रुखको टुप्पोमा एउटा सुगा छ त्यो सुगाले एउटा जो श्लोक भन्यो बारम्बार दोहोऱ्याइ टेहराइकन भन्यो भनेदेखि त्यसले के भन्यो भन्यो म त्यही जो सिलोको जुन तर्कमा बसिरहेको छु मलाई यो कहिले आएर बुझाइदिएला भन्ने जो चिन्तामा म परेको छु भनेर भनिसके।

भनेदेखि यो के कारण पारण गयो महाराज भनेर भन्दाखेरिमा त अनि दृढधन्य नामरेको जो राजा भन्नुहुन्छ कि वाल्मीकि नामरेको गुरुलाई के भन्नुहुन्छ भने यसलाई भनेदेखि हो यो गुरु हेर्नुहोस् मलाई यस्ता यस्ता किसिमको चाहिँ तर्क पर्यो म राति सुतेको ठाउँमा मैले विचार गरेँ यत्रो राज्य अब चार भाइ छोरा अनि एउटी छोरी यी रानी जो पतिव्रता छन् अनि यो के पुण्यका प्रभावले भयो होला भनेर भन्ने एउटा तर्क त्यो थियो रातभरि मलाई निन्द्रा भएन अनि त्यहाँबाट शिकार खेल्न गए जाँदाखेरिमा त महाराज एउटा जो उता बरको फेदमा म बसिरहेको थिएँ त्यसको जो टुप्पामा एउटा सुगा बसेको रहेछ सुगा बस्दाखेरिमा त त्यो सुगाले अनि एउटा जो राम्रो श्लोक भन्यो तर दोहोरे टेहोरेकन भन्यो तर भन्यो के भन्यो भन्यो मैलाई भनेको भन्न चाहिँ तर के भन्यो भन्यो मैले यो बुझ्न सकिनँ गुरु अब त्यो सुगाले के भन्यो अनि त्यो सुगा को हो कुन किसिमले गरिकन अब यतापट्टि के हो त यो सबै कुरा ल्याइकन मेरा उपरमा ल्याएर बताइदिनुहोस् न गुरु म सुन्न चाहन्छु मलाई त साह्रै जो पिर बढ्यो अब गरौँ कसो भनेर मानिसकेपछि अनि उतापट्टि के भयो त भने यसलाई भनेदेखि दृढधन्य नामरेका जुन राजालाई वाल्मीकि नामरेका गुरुले अनिखेरि यसो विचार गर्नु पऱ्यो एक मुहूर्त जति ध्यान गर्नुभएको थियो गरिसकेपछि त्यहाँ अनि फेरि उहाँको सम्पूर्ण कुरा जो पूर्वजन्मको सबै कुरा उहाँले बुझिसक्नु भएछ बुझिसकेपछि त्यहाँ भन्नुभयो महाराज ल अब तपाईँको सारा सम्पूर्ण कुरा मैले बुझिसकेँ ल अब तपाईँ राम्रोसँगले सुन्नुहोस् तपाईँ पूर्वजन्ममा को हुनुहुँदो रहेछ र कुन कुन किसिमका कर्म गर्नुभएछ भन्ने इत्यादि त्यो पूर्वजन्मको चरित्रहरू सबै कुरा ल्याएर म हजुरलाई बताउँछु राम्रोसँगले सुन्नुहोस् राजा भनेर भनिसकेपछि वाल्मीकि नामरेका गुरुले अब त्यही दृढधन्य नामरेका राजाको पूर्व जन्मको इतिहास ल्याएर बताउँदै हुनुहुन्छ अनि हे महाराज हेर्नुहोस् आज जो तपाईँ कस्तो भयो भनिबसालाई भनेदेखि जब त्यसरी जो ल्याएर अनि हरेक किसिमले गरिकन जो सम्झाइ बुझाइ गर्नुभयो जब त्यसरी गर्नुभयो गरिसकेपछि त्यहाँबाट अनिखेरि उतापट्टि कस्तो भयो त भनेसालाई भने जब त्यति भयो त्यति भइसकेपछि अनि महाराज हेर्नुहोस् अब तपाईँ पूर्व जन्ममा कस्तो त भन्ने छ भनेदेखि आज अब एउटा जो सुदेव नामरेका जो ब्राह्मण हुनुहुँदो रहेछ अनि एउटा ताम्रपर्णे नामरेको नदीको तिरमा अनि तपाईँको जो पत्नी गौतमी नामरेको जो पत्नी थिइन् अति पतिव्रता थिइन् अनिखेरि ब्राह्मण तपाईँ पनि जो बरु वेदपाठी हुनुहुन्थ्यो अनिखेरि जब त्यस्ता किसिमले गरिकन उतापट्टि ती वेदपाठी ब्राह्मण अनिखेरि रहँदा बस्दा गर्दै गर्दै ल्याउँदाखेरिमा सम्पत्ति छ तर सन्तान छैनन् अब गर्नु कसो बिना सन्तानको सम्पत्तिको केही पनि काम दिँदैन त्यस हेतुले गर्दाखेरिमा अब सन्तान कसरी होला त भन्ने बडो चिन्तामा पर्नुभयो परिसकेपछि अनिखेरि उहाँकी जो पत्नी गौतमीले हरेको कुरा ल्याएर जो सम्झाए सम्झाउँदाखेरिमा राजा चित्रगतिको इतिहास पनि ल्याएर बताएन महाराज तपाईँले जो प्रेर नगर्नु हेर्नुहोस् अब सन्तानले के पो गर्छ होला हेर्नु त चित्रगति नामरेका जो राजाका सयौडी रानी थिए सन्तान थिएन पुत्रकी यज्ञ गरेर त्यहाँबाट अनिखेरि ल्याएर रानीलाई प्रसाद खुवायो जेठी कीर्तदूती नामरेकी रानी गर्भवती भइन् दस मास परिपूर्ण भयो आखिरीमा अनि जो छोरो जन्मियो छोरो जन्मिसकेपछि अरू सवताहरू आएर जो विष खुवाए त्यसलाई पनि मारिदिए ल हेर्नु त त्यस हेतुले गर्दा अब थिएन भने एउटा शोक त थियो एउटा सन्ताप थियो भनेदेखि त थियो यस्ता यस्ता किसिमले गरिकन जो मर्यो ल मर्यो भन्ने कुरा त्यहाँबाट अर्को जो उतापट्टि विषमा थप्यो उता त्यस्तै नै अङ्गद नामरेका राजाको पनि जो उतापट्टि सन्तान नहुँदाखेरिमा पुत्रेठी यज्ञ गरिसकेपछि उपरान्त उतापट्टि जो बेन नाम गरेको जो छोरो जन्मियो छोरो जन्मिसकेपछि अब थिएन एउटा पेड थियो त भयो त्यो छोरो कस्तो बदमास हो त्यो चोर भो फटा भो हरेक भयो त्यस्तो हुँदाखेरिमा राजालाई त्यस्तो बडो चिन्तित भएर त्यहाँबाट रातमा सुतेकै ठाउँबाट आउँदाखेरि उहाँ एकदम अलाप भइदिनु भयो हराउनु भयो छोराको दिग्गले भन्दाखेरिमा महाराज हेर्नुहोस् छोरा छोरी भइकन अनिखेरि यसरी सन्तोष होला सुख होला आनन्द होला नभन्नु भन्नु हुँदैन महाराज तपाईँ किन पिर गर्नुहुन्छ नगर्नु छोराले केही पनि गर्दै भनेर भनिसकेपछि केही धार्य हुनुभयो धार्य हुनुभयो त्यहाँबाट उठ्नुभयो उठिसकेपछि कामनामै छ मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनेर अढैया शनिश्चरहरू शान्ति हुन् साँसात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का भ्रामरी शान्ति हुन् राहु सङ्कट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने त्यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री बृहत् नारदीय पुराण पुरुषोत्तम महात्म्यको यो जुन चौधौं अध्यायले गरिकन यथामति विस्तार गरियो हे कृष्ण वृन्दावनको बिहारी हे सत्यको सुन्दर रूपधारे हे विश्वव्यापी त्रयता बहारी उद्धार हाम्रो गर हे मुरारी नारायण

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुरा खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सचिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबै पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवकोटी।

0: दाजुलाई सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँछिन् ठुलो ठुलाई। कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा। तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै त्यही गुन्द्री ओढुछन् त्यही गुन्द्री ओछ्याउँछन् सुच्छन् निर्लामा भोकाई। छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रत घोडा। राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फूल फुल्यो मधुमालातीको फूल झैं जोवन गयो। कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन दैव दिन्छन् पति संकोचन सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति।
1: हजुर यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँ बाका सलै माइले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन पोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ मैले बर्जा जै पिटी छाती। कन्यादान दिवस सानु भयो धर्म प्रहात्रै रह्यो सोगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई बाली बितेरै गयो। फूल फुल्यो नजरी सबै बनाभरी घाम लाग्यो सैरी खोला एक बारको जुनीमा कठै मेरो बुबा।

0: बुबाको घरमाथि ठुलो नेवलपाती त्यो भन्दा ठुलो टुनी छोरीको कर्जा नखानु बुबाले पावला छ सातै जुनी वरुणमा पुत्र किनि ल्याए घरमा मन्त्रीहरूले जसै गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसै ए वर्मा पुत्र बेदा र बेसरी यो यज्ञ खमा महा लागे बालका थरा थरा कामना अतन्त डले
1: मेरो नाम तोला थापा कालीपोखरी वडा नम्बर 8 कान्छो गाविस हो नमस्कार सबैलाई
2: नमस्कार मेरो नाम अम्बिका खरेल वडा नम्बर 8 कान्छो गाउँपालिका आउनु